आउने समय रातिमा 10:59 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 10:41 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै बोलाएको आजको राशिफल तर्फ राशिफलको सुरुमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आजको दिन स्थिरता र धैर्यताले तपाईँको निर्णयमा बल पुर्याउनेछ, जसले गर्दा व्यक्तिगत र व्यावसायिक दुवै क्षेत्रमा सफलता प्राप्त गर्न सहयोग गर्दछ। काममा ध्यान केन्द्रित गर्दा अवरोध कम हुनेछन् र सहजता महसुस हुनेछ। साथीहरूसँगको सहकार्यले मानसिक राहत दिनेछ र टिम वर्क बलियो हुनेछ। पारिवारिक सम्बन्धमा सुमधुर सम्वाद कायम रहनेछ। खर्च व्यवस्थापनमा ध्यान दिँदा भविष्य सुरक्षित हुने संकेत रहेको छ। नयाँ अवसरको खोजी गर्दा सफलता प्राप्त हुने सम्भावना रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज भावनात्मक पक्ष बलियो रहनेछ र पारिवारिक जिम्मेवारी निभाउँदा मनमा सन्तुष्टि मिल्नेछ। घरेसी काममा समय व्यतीत गर्दा घरको वातावरण सुमधुर रहनेछ। आर्थिक मामिलामा सोच विचार पूर्वक कदम चाल्न आवश्यक रहेको छ। साथीभाइहरूसँगको सहकार्यले राहत दिनेछ र नयाँ योजना सफलतापूर्वक अघि बढ़ाउन मद्दत गर्नेछ। प्रेम जीवनमा संवेदनशीलता आवश्यक रहेको छ र समझदारीले सम्बन्ध थप मजबूत बनाउनेछ। विशेष गरी मानसिक र शारीरिक थकानबाट बच्नका लागि स्वास्थ्यमा ध्यान दिनुहोला। आत्मविश्वास कायम राख्दा चुनौतीहरूको सामना गर्न सहज हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज बुद्धि चतुर्य र रचनात्मक सोचले तपाईँलाई जटिल कामहरू सहजतापूर्वक सम्पन्न गर्न मद्दत गर्नेछ। सामाजिक क्षेत्रमा सक्रिय रहँदा मित्रता र सहयोगको वातावरण सिर्जना हुनेछ। साथीहरूसँगको सहकार्यले रमाइलो र सकारात्मक माहौल दिनेछ। आर्थिक पक्षमा सुधारका संकेत देखिनेछन् र नयाँ योजना कार्यान्वयनका लागि उचित समय रहेको छ। पारिवारिक सहयोग प्राप्त हुँदा तनाव कम हुनेछ। प्रेम सम्बन्धमा मिठास र समझदारी बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ तर व्यायाम र सन्तुलित भोजनमा ध्यान दिन निकै राम्रो हुनेछ। आज तपाईँले सिकेका अनुभवले दीर्घकालीन फाइदा हुने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज तपाईँको दृढ इच्छा शक्तिले कठिन परिस्थितिहरूमा पनि हिम्मत र साहस बढाउनेछ। काममा लगनशीलता र निरन्तर प्रयासले उत्कृष्ट परिणाम ल्याउनेछ। आर्थिक पक्षमा सुधारका संकेत देखिन सक्छन् तर खर्चबारे सोच विचार गर्न आवश्यक छ। गोप्य योजना अथवा नयाँ विचारलाई कार्यान्वयन गर्ने अवसर प्राप्त हुन सक्छ। मित्रहरूको सहयोगले योजना सफल बनाउने सम्भावना पनि रहेको छ। पारिवारिक सम्बन्धमा समझदारी र धैर्यले मेलमिलाप कायम रहनेछ। प्रेम जीवनमा गहिरो समझदारी र संवेदनशीलता देखिन सक्नेछ। स्वास्थ्यमा सतर्कता अपनाउन आवश्यक छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज तपाईँको नेतृत्व क्षमता प्रकट हुनेछ र काममा दृढता देखाउँदा उत्कृष्ट परिणाम प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने संकेत रहेको छ, जसले काम र व्यक्तिगत जीवन दुवैमा सकारात्मक प्रभाव पार्नेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ र वित्तीय निर्णयहरूमा सोच विचार गर्न आवश्यक छ। मित्रहरूबाट सहयोग प्राप्त हुनेछ। पारिवारिक वातावरण हर्षोल्लासपूर्ण रहनेछ। घरमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्धमा नजिक 15 समझदारी बढ्ने देखिएको छ। स्वास्थ्यमा सुधार आउनेछ तर अत्याधिक कामले थकान महसुस हुन सक्नेछ। आजको अनुभवले तपाईँलाई आत्मविश्वास र प्रेरणा प्रदान गर्नेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आज सूक्ष्म विश्लेषण र तार्किक सोचले जटिल कार्य समाधान गर्न मद्दत गर्नेछ। दैनिकीमा अनुशासन कायम राख्दा काम सहज र सफल हुने सम्भावना रहेको छ। आर्थिक हिसाब किताब मिलाउन सकिनेछ र खर्च व्यवस्थापनले दीर्घकालीन लाभ दिनेछ। सहकर्मीहरूसँगको समन्वयले कार्य प्रगति तीव्र बनाउनेछ। नयाँ योजना कार्यान्वयन गर्न उचित समय रहेको छ। पारिवारिक सहयोग प्राप्त हुनेछ, जसले तनाव कम गर्नेछ। प्रेम सम्बन्धमा समझदारी आवश्यक रहेको छ र संवेदनशीलता देखाउन आवश्यक छ। स्वास्थ्य सामान्य रहनेछ भने मानसिक विश्राम आवश्यक देखिन्छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज सन्तुलन कायम राख्दै अघि बढ्दा सबै क्षेत्रमा सहजता अनुभव हुनेछ। सामाजिक सम्बन्ध बलियो हुनेछ। मित्रतामा नयाँ अवसर ल्याउनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना रहेको छ। नयाँ अवसर प्राप्त गर्न सक्नुहुनेछ। सहकारीबाट लाभ र सहयोग प्राप्त हुनेछ। पारिवारिक वातावरण खुशीमय रहनेछ र घरमा मेलमिलाप बढ्नेछ। प्रेम जीवनमा सकारात्मक परिवर्तन आउने देखिन्छ। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। आजको दिनमा अनुभव तपाईलाई नयाँ दृष्टिकोण दिनेछ। गरिरहेको काममा निरन्तरता दिँदा निकै राम्रो हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज चन्द्रमाको प्रभावले तपाईँमा आत्मविश्वास र जोशको अभिवृद्धि हुनेछ, जसले नयाँ काम शुरू गर्दा उत्साहसँग अघि बढ्न सहयोग पुर्याउनेछ। कार्यस्थलमा जिम्मेवारी लिन सहज लाग्नेछ र सहकर्मीहरूसँगको सहकार्यले कामलाई थप सफल बनाउनेछ।
साथीहरूसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ र सामाजिक सम्बन्धमा मजबुती आउनेछ। आर्थिक पक्षमा सोच विचारपूर्वक कदम चालेमा दीर्घकालीन लाभ मिल्नेछ। पारिवारिक सम्बन्धमा शान्ति र मधुरता कायम रहनेछ। प्रेम सम्बन्धमा समझदारी र धैर्यता देखाउँदा सम्बन्ध अझ मजबुत बन्नेछ। स्वास्थ्यमा सतर्कता अपनाउन आवश्यक छ। आज तपाईँले

0: गर्ने चुनौतीले तपाईँलाई नयाँ अनुभव र ज्ञान दिने देखिएको छ। अब नवौ राशि धनुराशि। धनुराशिका व्यक्तिहरूको लागि आज आशावादी सोच र सकारात्मक दृष्टिकोणले तपाईँलाई नयाँ अवसरतर्फ डोर्याउनेछ। यात्राको योजना अथवा व्यावसायिक भेटघाट सफल हुने सम्भावना पनि रहेको छ। आर्थिक लाभ प्राप्त गर्न सजिलो हुनेछ, तर सोच विचारपूर्वक कदम चाल्न आवश्यक छ। सामाजिक क्षेत्रमा सक्रियता बढाउने र सहकार्यबाट लाभ पाउने सम्भावना पनि रहेको छ। पारिवारिक वातावरण अनुकूल रहनेछ, घरमा शान्ति र समझदारी कायम रहनेछ। प्रेम सम्बन्धमा मधुरता र आत्मविश्वास बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर व्यायाम र सन्तुलित भोजनमा ध्यान दिन आवश्यक छ। आज जे गरे पनि अनुभवले तपाईँलाई जीवनका नयाँ आयाम देखाउनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज नवीन सोच र सृजनशीलताले तपाईँलाई काममा नयाँ दिशा दिन मद्दत गर्नेछ। सामाजिक सञ्जाल र मित्रसंघको सहकार्यले लाभदायक परिणाम ल्याउनेछ। आर्थिक पक्षमा सुधार र नयाँ अवसर प्राप्त हुने संकेत रहेको छ। पारिवारिक वातावरण सहज र सहयोगी रहनेछ। प्रेम सम्बन्धमा नयाँ पन महसुस हुनेछ र समझदारीले सम्बन्ध मजबुत बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर मानसिक शान्ति कायम राख्न ध्यान दिनुहोला। योजना सफल हुने सम्भावना उच्च रहेको छ र चुनौतीलाई सामना गर्न तपाईँ सक्षम हुनुहुनेछ। आज गरिने कामले तपाईँलाई भविष्यमा नयाँ अवसरको ढोका खोल्ने देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिका व्यक्तिहरूको लागि आज कल्पनाशीलता, संवेदनशीलता र रचनात्मक सोचले तपाईँलाई महत्वपूर्ण कार्यमा केन्द्रित बनाउनेछ। विशेष गरी लगानी र खर्चको विषयमा आर्थिक मामिलामा सतर्क हुन आवश्यक छ। सामाजिक सम्बन्ध विस्तार हुनेछ। मित्रसँगको भेटघाटले मन प्रफुल्लित रहनेछ। पारिवारिक वातावरण सहयोगी र प्रेमपूर्ण रहनेछ। प्रेम जीवनमा गहिरो भावना प्रकट हुनेछ। समझदारीले सम्बन्ध थप मजबुत बनाउनेछ। स्वास्थ्यमा सामान्य उतार चढ़ाव देखिन सक्ने भएकाले आराम र पोषणमा निकै ध्यान दिनुहोला। आत्मविश्वास कायम राख्दा चुनौतीहरू सजिलै पार गर्न सक्नुहुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि हुने व्यक्तिहरूको लागि आज जिम्मेवारी र कर्तव्यप्रति सजग रहँदा तपाईँको काममा प्रगति देखिनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ। लगानी अथवा खर्चमा सोच विचार गर्न आवश्यक रहेको छ। योजना कार्यान्वयन गर्दा सहकर्मीहरूसँगको सहयोग निकै महत्वपूर्ण हुने देखिएको छ। पारिवारिक सम्बन्ध सन्तुलित रहनेछ र घरमा मेलमिलाप बढ्नेछ। सामाजिक प्रतिष्ठा बढ्ने संकेत परिरहेको छ। प्रेम जीवनमा स्थिरता र समझदारी कायम रहनेछ। स्वास्थ्यमा सुधार देखिन सक्छ, तर लामो समयको थकान र मानसिक दबावबाट बस्न सजग रहनुहोला। चुनौतीहरूले तपाईँलाई नयाँ अनुभव र ज्ञान दिने देखिएको छ। राशिफल बारेको जानकारी सँगै अब लागू आजको सायद विश्वकारी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछन्। त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला, सक्खर, गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:10 6:55 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 6:55 8:39 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्राको नगर्दा राम्रो हुनेछ। बिहानमा 8:39 10:23 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:23 12:07 रोग बेला रहनेछ। मध्याहमा 12:07 दिनमा 1:51 उद्वेग बेला रहनेछ। दिनमा 1:51 3:35 चर बेला रहनेछ। दिनमा 3:35 5:19 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ भने दिनमा 5:19 साँझमा 7:03 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 7:03 8:19 काल बेला रहनेछ। साँझमा 8:19 9:35 शुभ बेला रहनेछ। राति 9:35 10:51 रोग बेला रहनेछ। राति 10:51 12:07 उद्वेग बेला रहनेछ। राति 12:07 1:23 चर बेला रहनेछ। राति 1:23 2:39 लाभ बेला रहनेछ। राति 2:39 3:55 अमृत बेला रहनेछ भने राति 3:55 भोलि बिहानमा 5:11 समय फेरि काल बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला। काल बेला छल्न होला। अब अन्त्यमा आजको राहुकाल अर्थ सबैभन्दा खराब समय बिहानमा 7:30 नौ बजेसम्मको को समय राहुकाल अर्थ सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: अवस्था सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजोभन्दा आज झन नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुबोध मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 98560-32717 र 98460-55079।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
8: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
9: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
8: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
10: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
8: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोपाइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
11: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
12: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। सामाजिक सुरक्षा भत्ता प्रणालीमा सुधार गर्न विज्ञहरूको सुझाव। लक्षित वितरणमा जोड। पदयात्रा पर्यटनलाई व्यवस्थित बनाउन सरकार समक्ष टान गण्डकीको आग्रह। गुप्तचर विभाग प्रधानमन्त्री कार्यालयमै राख्न कानून संशोधन। बारम्बारको फेरबदल अन्त्य गर्ने तयारी। फ्लाइ दुबईको पोखरा उडानलाई निरन्तरता दिने तयारी। 2027 सालको तालिका सार्वजनिक दाउने सड़क खण्ड निर्माण अन्तिम चरणमा। 30 वर्ष टिक्ने कंक्रीट सड़क तयार। कास्की पोखरा हस्तकला संघको स्थापनाको 16 वर्ष पूरा। सरकारले 100 दिनमा जनजीवन भन्दा सामाजिक सञ्जालमा लाइकलाई प्राथमिकता दिएको गर्न थापाको आरोप। संविधान संशोधन बहस पत्रको प्रतिवेदन असार मसान्तरभित्र बुझाइने। सरकार संविधान र गणतन्त्र मास्ने अभियानमा रहेको प्रचण्डको आरोप। राष्ट्रिय बैंकको स्वायत्ततामा हस्तक्षेप नगर्न र अर्थतन्त्र चलायमान बनाउने नीति ल्याउन पूर्व गवर्नरहरूको सुझाव। यमनमा हुती विद्रोहीको आक्रमण। 14 सैनिक मारिए। रेड सी क्षेत्रमा तनाव चर्कियो। र विश्वकप लिग 2 खेल्ने नेपाली क्रिकेट टोली नेदरल्यान्ड्स प्रस्थान। उत्कृष्ट प्रदर्शन गर्ने कप्तान पौडेलको विश्वास। हाल्यान्डको 2 गोलमा ब्राजिल स्तब्ध। पहिलो पटक नर्वे क्वार्टर फाइनलमा प्रवेश। अब सुनौ पूरा समाचार। नेपालमा वितरण गरिरहेको योगदान रहित सामाजिक सुरक्षा भत्ताको बढ्दो आर्थिक दायित्वले राज्य कोषमा गम्भीर दबाव सिर्जना गरिरहेको भन्दै विज्ञहरूले वर्तमान प्रणालीमा सुधार गरी लक्षित र योगदानमा आधारित सामाजिक सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता औंलाएका छन्। पोखरामा आइतबार आयोजित नेपालमा सामाजिक सुरक्षा कार्यक्रमको अवस्था र दिगो वित्तीय व्यवस्थाको आवश्यकता विषयक नीतिगत बहसमा सहभागी वक्ताहरूले अहिलेको वितरणमुखी सामाजिक सुरक्षा प्रणाली दीर्घकालीन रूपमा दिगो नरहेको निष्कर्ष प्रस्तुत गरेका छन्। कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै हाल संघीय सरकारका 14 निकाय मार्फत 87 सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको र त्यसबाट कुल जनसंख्याको करिब 32% लाभान्वित भइरहेको जानकारी दिनुभयो। तर भत्ता पाउने उमेर घट्दै जानु र नागरिकको औसत आयु बढ़दै जानुले राज्यको आर्थिक दायित्व वर्षेनी बढ़िरहेको बताइएको छ। उहाँका अनुसार सामाजिक सुरक्षा कार्यक्रमहरूमा दोहोरोपन समेत देखिएकाले संघ प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना अन्तर्गत एकद्वार प्रणाली लागू गर्न आवश्यक छ। यसबाट स्रोतको प्रभावकारी उपयोग हुने र वास्तविक लक्षित वर्गसम्म मात्रै सुविधा पुग्ने विश्वास व्यक्त गरिएको छ। डाक्टर श्रेष्ठले सबैलाई समान रूपमा भत्ता वितरण गर्ने अभ्यासको सट्टा गरीबीको अवस्था र विपन्नताको परिचय पत्रका आधारमा मात्रै सहायता उपलब्ध गराउने नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएको छ। साथै आर्थिक रूपमा सक्षम ज्येष्ठ नागरिक तथा एकल महिलाले स्वैच्छिक रूपमा भत्ता त्याग गर्न प्रोत्साहन गर्नुपर्ने र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर 70 वर्ष वा सोभन्दामाथि निर्धारण गर्ने विषयमा वैज्ञानिक बहस शुरू गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री गगुन्द्र बहादुर नेपालले सामाजिक सुरक्षा भत्ता आवश्यकताका आधारमा वितरण हुनुपर्ने बताउनुभयो। राज्यको आर्थिक क्षमता कमजोर बन्दै गएमा जनस्तरमै छलफल गरेर नीतिगत सुधार गर्नुपर्ने उहाँको भनाई छ। रूपा गाउँपालिका काल नवराज ओझाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवेद गराउन सके राज्यको व्ययभार उल्लेखनीय रूपमा घटाउन सकिने दावी गर्नुभयो। श्रमिक सूचीकरणका लागि संघ प्रदेश स्थानीय तहले समान रूपमा दायित्व वहन गर्नुपर्ने प्रस्ताव पनि उहाँले अघि सार्नुभयो। कार्यक्रममा गण्डकी प्रदेश सभाका सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रूचाल, प्रदेश सभा सदस्य गणेशमान गुरूङ, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेल, राष्ट्रिय मानवाधिकार आयोग गण्डकीका निर्देशक नीतु गर्थौला, स्वास्थ्य मन्त्रालयका उपसचिव डाक्टर रमेश केसी, सामाजिक सुरक्षा नागरिक सञ्जालका कार्यकारी निर्देशक राजेश चौलागाई तथा नारी सेवा केन्द्र पोखराकी अध्यक्ष उषा बरुवाल लगायतले पनि सामाजिक सुरक्षा प्रणालीलाई पारदर्शी प्रभावकारी र दिगो बनाउनु पर्नेमा जोड़ दिएका थिए। वक्ताहरूले राष्ट्रिय परिचय पत्र र डिजिटल ब्याङ्किङ प्रणालीको पूर्ण उपयोग गर्दै गृह मन्त्रालय र स्थानीय तहका तथ्याङ्क एकीकृत गर्नुपर्ने, दोहोरो सुविधा लिने र फर्जी लाभग्राहीलाई रोक्न प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने सुझाव समेत दिएका छन्। ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टाङ गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान तथा दिगो पर्यटन प्रबन्धनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समक्ष 8 बुझे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएका छन्। टाङ गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बुझाएको ध्यानाकर्षण पत्रमा पर्यटन नीति तथा कानून सुधार, पदमार्ग संरक्षण, अवैध ट्रेकिङ नियन्त्रण, नेपाल पर्यटन बोर्डमा संस्थागत सुधार, नयाँ पदमार्गको विकास, दोहोरो शुल्क अन्त्य, प्रशासनिक सरलीकरण र पर्यटन प्रबन्धनलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ। टालले पर्यटन विधेयक 2082 पर्वतारोहणसँगै पदयात्रा पर्यटनलाई पनि स्पष्ट रूपमा समेट्नुपर्ने उल्लेख गरिएको छ। साथै हिमश्रृंखला र प्रमुख पदमार्गलाई संरक्षण क्षेत्रका रूपमा विकास गर्न, फेक रेस्क्यू जस्ता गतिविधिलाई कडा कानूनी कार्यवाही गर्न तथा जलविद्युत आयोजना र सड़क विस्तारका क्रममा पदमार्गमा असर नपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। ध्यानाकर्षण पत्रमा सन् 2006 लागू गरिएको ट्रेक्स इन्फर्मेशन म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी रूपमा पुनः कार्यान्वयन गर्न, इजाजत पत्र ट्रेकिङ कम्पनी मार्फत मात्रै पदयात्रा सञ्चालन गर्न तथा अवैध ट्रेकिङमा संलग्न व्यक्ति र संस्थामाथि कड़ा निगरानी तथा कार्यवाही गर्नुपर्ने सुझाव पनि दिएको छ। नेपाल पर्यटन बोर्डलाई आफ्नो मूल उद्देश्य अनुसार पर्यटन प्रबन्धनमा केन्द्रित बनाउन, सामाजिक निजी साझेदारी एएए मोडललाई प्रभावकारी बनाउन तथा बोर्डभित्र देखिएका विकृति हटाउनुपर्ने आवश्यकता पनि टालले औलाएको छ। त्यसैगरी विकासका नाममा पुराना पदमार्ग नष्ट नगरी नयाँ वैकल्पिक राजमार्गको विकास गर्न, ढोरपाटन सिस्ने मियासी हिमाल जलजला ढोरपाटन फेवा राणावन तथा पञ्चासे क्षेत्रका पदमार्गको संरक्षण र प्रबन्धन गर्न आग्रह गरिएको छ। लमजुङ सहित विभिन्न जिल्लाका पर्यटकीय गन्तव्यमा हेलिट्रेल र नयाँ ट्रेकिङ रूट विस्तार गर्नुपर्ने सुझाव पनि समावेश गरिएको छ। ध्यानाकर्षण पत्रमा स्थानीय तहले पदमार्ग क्षेत्रमा लिने दोहोरो शुल्क हटाउन, पर्यटनसँग सम्बन्धित सम्पूर्ण सेवा वान डोर सिस्टम मार्फत उपलब्ध गराउन तथा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा ब्रान्डिङ र डिजिटल माध्यमबाट प्रबन्धन गर्नुपर्ने आवश्यकता औल्याइएको छ। टान गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्याको समयमै समाधान भए नेपाललाई सुरक्षित, व्यवस्थित र आकर्षक पदयात्रा गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्दै सुझाव कार्यान्वयनका लागि सरकारसँग आवश्यक पहल गर्न आग्रह गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मण्डी खड्गराज पौडेलले काली गण्डकी करिडोर अन्तर्गतको कोरडा सड़कलाई पर्यटकीय राजमार्गको रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको छ। मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रबन्धनका लागि आइतबार जिल्ला प्रशासन कार्यालय आयोजना गरेको छलफलमा उहाँले यस्तो योजना सुनाउनु भएको हो। दक्षिणको भैरवहादेखि उत्तरको कोरडासम्मको सड़कलाई चाँडै स्थानान्तरित गर्ने उहाँले बताउनुभयो। आर्थिक समृद्धिको मूल आधार पर्यटन भएकाले यसलाई पर्यटकीय राजमार्गको रूपमा स्थापित गरिनेछ। उहाँले भन्नुभयो मुस्ताङ डोल्पा सड़कलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। मुक्तिराज क्षेत्रकोमा उचाइका कारण पर्यटक बिरामी हुने लेक लाग्ने समस्यालाई उहाँले गम्भीरतापूर्वक लिनुभएको छ। यो समस्या समाधानका लागि पर्यटकलाई टाइम कार्ड लागू गर्न उहाँले सरकारवाला इकाईलाई सुझाव दिनुभयो। यसबाट पर्यटकको स्वास्थ्य सुरक्षामा सुधार आउने उहाँको विश्वास छ। छलफलमा मुस्ताङका पर्यटन व्यवसायी र संघ संस्थाका प्रतिनिधिले पर्यटन क्षेत्रका सम्भावना र चुनौतीबारे मन्त्री पौडेललाई जानकारी गराउनु भएको थियो। उनीहरूले स्थानीय पर्यटन प्रबन्धनका लागि मन्त्रीको ध्यानकर्षण गराएका थिए। कार्यक्रममा मुस्ताङ पर्यटनसँग सम्बन्धित विभिन्न सरकारवालाहरूकोले उल्लेख्य सहभागिता गरेका थिए। पोखराबाट दुबईका लागि नियमित उडान शुरू गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् 2027 मार्च 26 उडान तालिका सार्वजनिक गर्दै दीर्घकालीन सञ्चालनको संकेत दिएको छ। यसअघि कम्पनीले आगामी भदौ 7 गतेदेखि एक महिनाको लागि दैनिक एक उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो। अब भने सन् 2027 मार्च 26 बुकिङ खुल्ला गरिएकाले पोखरा दुबई उडानलाई स्थायी रूपमा सञ्चालन गर्ने तयारी रहेको देखिएको छ। फ्लाइ दुबईका नेपाल स्थित नव जनरल म्यानेजर नवराज सहारीले पोखरा उडानलाई दिगो बनाउन लक्ष्य सहित गर्न कम्पनीले काम अघि बढ़ाएको बताउनुभयो। पोखरा उद्योग वाणिज्य संघसँग उडान सफल बनाउन सहयोगको आग्रह गर्दै आयोजित कार्यक्रममा उहाँले काठमाडौँ दुबई उडान हप्ताको 4 उडानबाट शुरू भएर अहिले दैनिक 4 उडानसम्म विस्तार भएको स्मरण गराउनुभयो। हाल फ्लाइ दुबईले भैरवाको उडान स्थगित गरेको छ। पोखराबाट शुरू हुने उडानलाई सफल र दीर्घकालीन बनाउन स्थानीय समुदाय, निजी क्षेत्र तथा सरकारवालाको सहयोग आवश्यक पर्न उहाँले बताउनुभयो। साईका अनुसार पोखरा दुबई सीधा उडान सञ्चालन भएपछि पोखराबाट लन्डन, न्यूयोर्क, टोकियो लगायतका विश्वका करिब 260 गन्तव्यमा सहज रूपमा यात्रा गर्न सकिनेछ। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संघले गरेको पहल र लामो रिले अनसनको स्मरण गर्दै अब नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा फ्लाई दुवेका भगिनी संस्था फ्लाई इमिरेट्सका नेपाल स्थित जनरल म्यानेजर रमेश लामिछानेले पनि पोखरा दुवे उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न कम्पनीले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिनुभयो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पूम नारायण श्रेष्ठले फ्लाई दुवे र इमिरेट्सले शुरू गरेको यो सेवा सफल हुन नसके पोखराको पर्यटन विकास दशको पछाडि धकेलिने सक्ने चेतावनी दिँदै उडानलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड़ दिएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यस खण्डमा गरिएको कंक्रिट ढलन सड़कको आयु कम्तीमा 30 वर्ष रहने गरी निर्माण गरिएको आयोजनाले जनाएको छ। सड़क विभाग आयोजना निर्देशनालय एडीबीको आयोजना निर्देशक चुड़ाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था पहिरोको जोखिम तथा बढ़दो सवारी चापलाई मध्यनजर गर्दै कालो पत्रको सट्टा कंक्रिट सड़क निर्माण गरिएको हो। उहाँका अनुसार भार नियन्त्रण र डिजाइन अनुसारको मापदण्ड पालन भए सड़क 30-40% टिक्न सक्छ। ढकालले सड़कको भारवान क्षमता एकल चक्कामा 10 टन रहेको जानकारी दिनुभयो। उहाँले आगामी 20-30 वर्षको सवारी चापको पूर्वानुमानका लागि आधार मानेर दैनिक 12,000 देखि 20,000 सम्म सवारी साधन आवाजात गर्दा पनि सड़कमा कुनै क्षति नपुग्ने गरी निर्माण गरिएको बताउनुभयो। हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिब 50 मिटर एकतर्फी ढलन गर्न मात्रै बाँकी रहेको छ। सड़कको एकतर्फको निर्माण कार्य भने पूर्ण रूपमा सम्पन्न भइसकेको र सो भागमा सवारी आगमन समेत सञ्चालनमा आइसकेको ढकालले बताउनुभयो। उहाँले 30 वर्षको आयु सुनिश्चित हुने गरी सड़क निर्माण गरिएको उल्लेख गर्दै भार नियन्त्रण र अन्य प्राविधिक मापदण्ड पालन भए यसको आयु 40 वर्षसम्म पुग्न सक्ने बताउनुभयो। दैनिक 12,000 देखि 20,000 सम्म सवारी साधन सञ्चालन हुँदा पनि सड़कमा कुनै असर नपर्ने गरी आगामी 3 दशकको ट्राफिक पूर्वानुमानलाई आधार मानेर संरचना तयार पारिएको उहाँको भनाइ छ। दाउने क्षेत्रमा कालोपत्र सड़क छिट्टै बिग्रिने वर्षेनी मरमत गर्नुपर्ने तथा सर्वसाधारणले लामो समयदेखि जाम धुलो र सड़क अवरोधको शास्ति खेप्ने आएको अवस्थालाई ध्यानमा राख्दै आयोजनाले कंक्रिट सड़क निर्माणको विकल्प रोजेको हो। आयोजनाले यो सड़क निर्माण सम्पन्न भएपछि दाउन्ने खण्डमा वर्षेनी हुने सड़क अवरोध मर्म सम्भार र सवारी आवागमनमा हुने समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास व्यक्त गरिएको छ। सुनौ उहाँको भनाई जस्ताको तस्तै।
1: दाउन्नेको त्यो ढलाइ गरेको भए अन्तको उसमै यदि हामीले अन्त गरेको दाउन्नेमा पुरै हामीले चाहिँ कालोपत्रै गरेको भए हामीलाई जनताले नागरिकले धेरै गाली गर्ने अवस्था आउन सक्थ्यो। अहिले हामीले दाउन्नेको ढलाइ चाहिँ 30 वर्ष लाइफ राखेर गरेका छौँ। यदि लोड कन्ट्रोल भयो अरू जे हामीले जे अनुमान गरेर डिजाइन गरेका छौँ निर्माण गरेका छौँ त्यो भयो भने 30-40 वर्ष दाउन्नेको शास्ति मुक्त भयो। सिङ्गल व्हीलमा चाहिँ 10 टन हो क्या 10 टन हो तर फ्रिक्वेन्टली चाहिँ अब 12-15,000-20,000 गाडी आए पनि केही हुन्न। त्यो त हामीले 20-30 वर्षको ट्राफिक बढ्ने फोरकास्टलाई नै हेरेर गरेका छौँ। त्यो एउटा पहिरोमा र दाउन्नेको मन्दिर मुनि अलिकति करिब करिब 50 मिटर जति हाम्रो ढलाइ बाँकी छ। एक साइड थ्रु आउटै हाम्रो सकिसक्यो पुरै गाडीहरू चल्न थाल्छ।
0: अब बाँकी समाचार। लागू औषध दुरूपयोग तथा अवसर प्रसार विरूद्ध जनता जगाउने उद्देश्यका साथ पर्यटक नगरी पोखरामा 2 दिने सूचनामूलक कार्यक्रम भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वार्ड नम्बर 6 हलनचोक स्थित सामुदायिक सेवा केन्द्र बैदामा अगाडि विशेष कार्यक्रमको आयोजना गरिएको हो। सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीमपराजुले लिएको अवस्थामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक दिपेन्द्र घरती छेत्रीले लागू औषधको दुरूपयोग तथा अवसर प्रसार नियन्त्रणको लागि समुदाय स्तरको सचेतनामूलक कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जिल्ला प्रहरी उपरीक्षक नवीन कार्की, कृष्णदर गण फुलबारी ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासेनी र सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बसन्तको बहादुर छासिंह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। समाजमा बढ़दो लागू औषधको जोखिम र यसको नियन्त्रणका लागि जनस्तरमा चेतना फैलाउन कलाकारहरूले सृजनात्मक प्रस्तुति दिएका थिए। हास्य कलाकारहरू पोखरेली धुर्मुस उपनामले परिचित युवराज भण्डारी, राजेन्द्र नेपाली लट्टे र बुद्धिसागर खनालले सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए भने गायक कलाकार शिव हरि ढुंगानाले लोकदोरी गीतमा माध्यमबाट लागू औषध विरूद्ध सचेतना सन्देश प्रवाह गरे। कला र संरचनको माध्यमबाट दिइने सन्देश सर्वसाधारण र युवा वर्गमा प्रभावकारी हुने विश्वास आयोजकले लिएको छ। योका सचेतना कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। सारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाका पिता एक प्रसाद थापा मगरको निधन भएको छ। क्यान्सर रोगबाट पीड़ित 81 वर्षीय थापाको आइतबार बिहान 7 बजे पोखराको हरियो खर्क अस्पतालमा उपचारका क्रममा निधन भएको हो। कास्कीको रूपाकोट पुर्खौली घर भएका उनी हाल पोखरा नौ बस पार्कमा अवस्थाई आउनु भएको थियो। उहाँ बेलायती सेनामा पूर्व सैनिक हुनुहुन्थ्यो। यसअघि उहाँको काठमाडौँ र पोखराका विभिन्न अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय उहाँलाई थेरापीका लागि हरियो खर्क अस्पताल लगिएको थियो। स्वर्गीय थापाको आइतबार नै अन्त्येष्टि गरिएको छ। पोखरा बस पार्क स्थित निवासबाट बिहान 11 बजे शोभायात्रा सहित बौद्ध अर्घ सदनमा अन्त्येष्टि गरिएको हो। थापाका एक छोरा केशरबहादुर र 4 छोरी रहेका छन्। छोरीहरूमध्ये सुशीला, मनकुमारी र गीता राई छन् भने एक छोरी टपमाएको अघि नै निधन भइसकेको छ। यसैबीच सारा क्लब पोखराले आदर्श थापालाई परेको प्रीतिशोकप्रति दुःख व्यक्त गरेको छ। क्लबले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। क्लबले परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेको छ। कास्की पोखरा हस्तकला संघले आफ्नो स्थापनाको 16 वर्ष पूरा गरेको छ। संघले शनिबार पोखरा एक बागर बाग बजार स्थित स्वस्तिक हस्तकला उद्योगमा एक विशेष कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो। सो अवसरमा पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष गोकर्ण कार्कीले हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष कार्कीले नेपाली हस्तकलाले कला, संस्कृति र मौलिक पहिचानको कड़ीका रूपमा व्यवस्था व्याख्या गर्नुभयो। यस क्षेत्रको संरक्षण र व्यवसायीकरणका लागि सबै पक्ष मिल्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन व्यवसायले गुणस्तर र नवप्रदनमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो। बजार व्यवस्थापनमा समय सापेक्ष सुधार ल्याउन उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो। संघकी अध्यक्ष सीता गुरूङले संस्थाको उपलब्धिबारे जानकारी दिनुभयो। संघले स्थापना कालदेखि नै व्यवसायको क्षमता र सी विकासमा काम गरिरहेको उहाँले बताउनुभयो। आगामी दिनमा नयाँ पुस्तालाई हस्तकलामा आकर्षित गर्ने कार्यक्रम ल्याउने उहाँको योजना छ। व्यवसायको हकित संरचना र शिव हस्तान्तरणका कामलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। कार्यक्रममा कोशेली घरको गतिविधिबारे चिनु गुरूङले प्रकाश पार्नुभयो। कोशेली घर सञ्चालनका लागि सबैको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ छ। यस्तै पूर्व अध्यक्ष रामकली खड्का, महिला उद्यमी संघ काशीका अध्यक्ष एलिना बराल र नेका नेतृत्व विष्णु पौडेलले हस्तकलाको महत्वबारे बोल्नुभएको थियो। संस्थाका अध्यक्ष भीरा भट्टराई र संस्थापक अध्यक्ष हिरा भट्टराई र सदस्य उषा बरवालले स्थानीय उत्पादनले स्वरोजगार सिर्जनामा पुर्याएको योगदानको चर्चा गर्नुभयो। सहभागी वक्ताहरूले हस्तकला उद्योगका लागि राज्यले विशेष नीति र सहुलियत ल्याउनु पर्नेमा माग गर्नुभयो। सोही अवसरमा संघले विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघको केन्द्र सदस्यमा निर्वाचित भएका गोकर्ण कार्की सम्मानित भए। यस्तै महिला उद्यमी संघकी अध्यक्ष एलिना बरालाई पनि सम्मान गरियो। वार्षिक उत्सवकै दिन जन्मदिन परेका संघका सदस्य द्वय शान्ति गुरूङ र भीम कुमारी गुरूङलाई पनि मायाको चिन्ह प्रदान गरियो। संघकी सचिव पम्फा प्रहारीले सञ्चालन गरेको यो कार्यक्रममा उपाध्यक्ष गोपाल ढकालले धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा हस्तकला व्यवसाय संघका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पोखरेली स्रष्टा छन्दनायक माधव वियोगीलाई डायमण्ड शमशेर प्रतिभा पुरस्कार प्रदान गरिएको छ। ललितपुर स्थित डायमण्ड शमशेर प्रतिष्ठानले वियोगीलाई यो पुरस्कार दिने निर्णय गरेको हो। प्राध्यापक डाक्टर गोविन्द भट्टराईको समक्षमा गठित प्रतिभा छनौट समितिले उहाँको नाम सिफारिश गरेको थियो। उक्त सिफारिशलाई प्रतिष्ठानले अनुमोदन गरेको छ। वियोगीले नेपाली साहित्यका विभिन्न विधामा 42 पुस्तक प्रकाशित गर्नुभएको छ। उहाँले महाकाव्य, खण्डकाव्य, कविता, कथा, निबन्ध, समालोचना, जीवनी, गजल र गीत लेखनमा योगदान दिनुभएको छ। प्रतिष्ठानले नेपाली मौलिक सामाजिक उपन्यासका लेखक डायमण्ड शमशेरको प्रतिस्मृतिमा यो पुरस्कार वितरण गर्दै आएको छ। राणा विरोधी राणाको रूपमा जिनिएका डायमण्ड शमशेरलाई नै नायक बनाएर वियोगीले डायमण्ड श्री शीर्षकमा महाकाव्य रचना गरेका छन्। वियोगी जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख हुन्। उनी छन्द बचाओ महाअभियान र महाकाव्य लेखन अभियानका सञ्चालन पनि हुन्। क्रिया पुस्तकालय अभियानको गण्डकी प्रदेश संयोजक रहेका उनी अहिले छन्द विश्वविद्यालय स्थापनाको पहलमा लागेका छन्। वियोगी यसअघि 2 दर्जनभन्दा धेरै पुरस्कार र सम्मानबाट विभूषित भइसकेका छन्। उनलाई यो पुरस्कार यही असार 21 गते काठमाडौँमा हुने विशेष समारोहमा अर्पण गरिएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
2: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825127014।
5: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
6: कुकुरको भ्याक्सिनेसन,
5: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका को लगी हमी समझना।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोपराइटर मीनराज खड़का, फोन नंबर 061-635-651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रार को कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। सरकारले राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरलाई स्थायी रूपमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राख्न कानूनी व्यवस्था गर्ने तयारी गरेको छ। कार्यविभाजन नियमावली मार्फत गरिएको व्यवस्थालाई कानूनी मान्यता लिन नेपाल विशेष सेवा ऐन 2042 संशोधन प्रक्रिया अघि बढ़ाएको हो। यसअघि सरकारले कार्यविभाजन नियमावली 2083 संशोधन गर्दै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहत ल्याएको थियो। अब यो व्यवस्थालाई ऐनमै समेटेर दीर्घकालीन कानूनी आधार दिने तयारी गरिएको छ। राष्ट्रिय अनुसन्धान विभाग विगतका सरकारहरूमा पटक पटक गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय बीच स्थानान्तरण हुँदै आएको छ। राजनीतिक नेतृत्व फेरिएसँगै विभागले मातहत पनि परिवर्तन हुने अभ्यासले यसको संस्थागत स्थायित्वमाथि प्रश्न उठाउँदै आएको थियो। 2075 सालमा तत्कालीन गृह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केही नेपाल ऐन संशोधन मार्फत नेपाल विशेष सेवा ऐन 2042 दफा 4 संशोधन गरी राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गतको राखेको थियो। त्यसअघि विभाग गृह मन्त्रालय मातहत सञ्चालन हुँदै आएको थियो। पछि सरकारले पुनः विभागलाई गृह मन्त्रालय अन्तर्गत फर्काएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले भने कार्य विभाजन नियमावली 2083 संशोधन गरी विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मातहत ल्याएको छ। सरकारले अहिले यही व्यवस्थालाई कानूनी रूपमा स्थापित गर्न नेपाल विशेष सेवा ऐन संशोधनको प्रक्रिया अघि बढ़ाएको हो। ऐन संशोधन भएपछि सरकार परिवर्तनसँगै नियमावली संशोधन गरेर विभागको मातहत परिवर्तन गर्ने अभ्यास अन्त्य हुने अपेक्षा गरिएको छ। राष्ट्रिय अनुसन्धान विभाग मुलुकको अन्तर्राष्ट्रिय सुरक्षा, रणनीतिक सूचना संकलन तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील निकाय भएकाले यसको संरचनात्मक स्थायित्व र सञ्चालन प्रणालीलाई स्पष्ट कार्य आधार दिन लगाइएको सरकारका तयारीलाई महत्वपूर्ण कदमका रूपमा दोहोरिएको बताइएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले जनजीवनमा प्रभाव पार्ने नीति भन्दा सामाजिक सञ्जालमा लोकप्रिय हासिल गर्ने निर्णयलाई अघि प्राथमिकता दिएको आरोप लगाउनुभयो। नेपाली कांग्रेसले आयोजना गरेको सरकारका 100 दिन र 100 बुधे कार्यक्रम विषयका कार्यक्रममा बोल्दै थापाले सरकारले निर्णय गर्दा नागरिकको जीवनमा त्यसको प्रभाव भन्दा सामाजिक सञ्जालमा कति लाइक बढ्छ भन्ने मानसिकताबाट काम गरेको दावी गर्नुभयो। उहाँले सरकारका लागि परिणाम महत्वपूर्ण भए पनि कानूनी प्रक्रिया र विधिको शासनलाई व्यवस्था गरेर अघि बढ़न नहुने बताउनुभयो। सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगप्रति कांग्रेस सकारात्मक रहेको उल्लेख गर्दै थापाले कांग्रेस कानून अनुसार आफ्नो विवरण बुझाउन तयार रहेको बताएको छ। तर आयोगका काम कार्यवाही कार्यकारी आदेशका आधारमा नभई कानूनले तोकेको प्रक्रिया पूरा गरेर अघि बढ़ाउन सरकारलाई आग्रह गर्नुभयो। थापाले वर्तमान सरकार विधि र प्रक्रिया होइन परिणाम मात्रै महत्वपूर्ण हो भन्ने सोचका साथ अघि बढ़ेको आरोप लगाएको छ। यस्तो प्रविधिले लोकतन्त्रको शासन प्रणाली र कानूनी शासनलाई कमजोर बनाउन सक्ने भन्दै उहाँले सरकारलाई विधिसम्मत ढंगले काम गर्न सुझाव दिनुभयो। सरकार गठन भएको 100 दिन पूरा भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेताले हेरो टिप्पणीलाई सरकारले अघि सारेको निर्णय र कार्यशैलीप्रतिको प्रमुख राजनीतिक आलोचनाका रूपमा हेरिएको छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने भएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले शनिबार सिंहदरबारमा नयाँ सरकार गठन भएको 100 दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कार्यदलले संविधान संशोधनको मसौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको बताउनुभयो। उहाँले कार्यदलले विभिन्न सरकारवाला निकाय संविधानविद तथा राजनीतिक दलहरूसँग व्यापक छलफल गरिसकेको र अहिले प्रतिवेदन लेखनको चरणमा रहेको जानकारी दिनुभयो। शाहका अनुसार कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रतिवेदन तयार भएपछि त्यसबारे थप जानकारी सार्वजनिक गरिने उहाँले बताउनुभयो। उहाँले संविधान संशोधनका विषयमा सरकारवालाको सुझाव समेट्दै कार्यदलले आफ्नो कामलाई अन्तिम रूप दिने रहेको पनि बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार संविधान संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थामाथि प्रहार गर्ने दिशामा अघि बढ़ेको आरोप लगाउनु भएको छ। उहाँले सरकार सुशासन र विकासका नाममा नागरिकको अधिकार कटौती गर्ने प्रयास गरेको बताउनुभयो। आइतबार काठमाडौँमा आयोजित नेकपा उपत्यका प्रदेश समितिको कार्यक्रममा बोल्दै प्रचण्डले सरकार ले महिला दलित आदिवासी जनजाति तथा अन्य समुदायको संविधान मार्फत प्राप्त गरेको अधिकार कमजोर गर्ने गतिविधि गरिरहेको आरोप लगाउनुभयो। सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियन खारिज गर्ने, ट्रेड युनियन अधिकार कटौती गर्ने तथा सीमा सम्बन्धी विषयमा गैर जिम्मेवारी अभिव्यक्ति दिने काम सरकारले गरेको उहाँले बताउनुभयो। यता नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने मिति थप गरेको छ। महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन 3 गतेसम्म थप गर्ने निर्णय गरेको हो। कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 3 गतेसम्म थप गर्ने निर्णय भएको छ। उहाँले भन्नुभयो, यसअघि कांग्रेसले नयाँ सदस्यता असार 20 गतेसम्म लगेको थियो। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताको नाम आवेदन दिन सक्ने व्यवस्था गरेको छ। अध्यावधिक हकमा भने केन्द्रीय कार्यालयमा आउनुपर्ने सदस्यता व्यवस्थापन समितिको संयोजक समेत रहेका पौडेलको भनाई छ। कांग्रेसको पन्ध्रौं महाधिवेशन आगामी असोजमा हुने भइरहेको छ। त्यसअघि कांग्रेसले सदस्यता नवीकरण वितरण तथा अध्यावधिकको काम गरिरहेको छ। नेपाल राष्ट्र ब्याङ्कका पूर्व गवर्नर महाप्रसाद अधिकारी दिवेन्द्र बहादुर छेत्रीले आगामी मौद्रिक नीति तयार पार्दा राष्ट्रिय ब्याङ्कको स्वायत्तता जोगाउँदै अर्थतन्त्रलाई चलायमान बनाउने नीतिमा जोड़ दिएको छन्। उनीहरूले सरकारको अत्याधिक हस्तक्षेपले केन्द्रीय बैंकको स्वतन्त्र निर्णय क्षमता कमजोर हुने चेतावनी दिएका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा पूर्व गवर्नर अधिकारीले राष्ट्र ब्याङ्क स्वतन्त्र र स्वायत्त भए अर्थ मन्त्रालय पनि नीति कार्यान्वयनमा सहज हुने बताउनुभयो। निर्देशन दिने भन्दा सुझाव र मार्गदर्शनको अभ्यास उपयुक्त हुने उहाँको भनाइ छ। अधिकारीले ब्याङ्किङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र रेमिटेन्सको अवस्था सकारात्मक भए पनि त्यसैकै आधारमा सबै नीतिगत व्यवस्था खुकुलो बनाउन नहुने बताउनुभयो। उहाँले कम ब्याजदर हुँदाहुँदै पनि कर्जाको माग नबढ़नु अर्थतन्त्रका लागि चिन्ताको विषय भएको उल्लेख गर्दै यसका पछाडि आर्थिक गतिविधिको संस्थता र उपभोगको बदलिँदो प्रविधि लगायत कारण रहेको बताउनुभयो। उहाँका अनुसार हाल आर्थिक सूचकहरू सकारात्मक रहेकाले बैंक दर नीतिगत दर वा ब्याजदर करिडोरहरूलाई थप कसिलो बनाउने अवस्था भने देखिँदैन। छलफलमा पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले वित्त नीति सरकारको जिम्मेवार भए पनि ब्याजदर र विनिमय दर निर्धारण गर्ने अधिकार राष्ट्रिय बैंककै भएको बताउनुभयो। सरकारले यस क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्दा केन्द्रीय बैंकको स्वायत्ततामाथि असर परेको उहाँको भनाइरहेको थियो। अब विदेशको समाचार। यमनको इरान समर्थित हुती विद्रोहीको समूहले रेड सी तटीय क्षेत्र स्थित हडौडा बन्दरगाह नजिकै सरकारी फौजमाथि गरेको आक्रमणमा कम्ती 14 सैनिक मारिएका छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारसँग निकट एक सैन्य अधिकारीले आइतबार घटनाको पुष्टि गरेका हुन्। सरकार समर्थक फौजका अनुसार शनिबार बिहान हौडेडाको दक्षिण स्थित हेयस जिल्लामा केही घण्टासम्म भीषण भिडन्त भएको थियो। सरकारी सेनाले हुती विद्रोहीको आक्रमणलाई अन्तत विफल पारेको दावी गरेको छ। यद्यपि झडपमा हुती सपक्षमा भएको क्षतिको विवरण सार्वजनिक गरिएको छैन। सन् 2015 यमनमा सरकार र हुती विद्रोहबीच जारी गृहयुद्धले लाखौं नागरिकलाई प्रभावित बनाएको छ भने देश गम्भीर मानवीय संकटबाट गुज्रिआएको छ। हुती विद्रोहीले राजधानी साना उत्तरका अधिकारीका अधिकांश भूभाग र रेड सी किनार स्थित रणनीतिक हडौडे बन्दरगाह आफ्नो नियन्त्रणमा राखेका छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले भने दक्षिण क्षेत्रको अधिकांश भागमा शासन गर्दै आएको छ। खेलकुदको समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेदरल्याण्डसमा हुने त्रिदेशीय एक दिवसीय श्रृंखला खेल्न जाने नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीलाई आइतबार औपचारिक रूपमा विदाई गरिएको छ। नेपाल नेदरल्याण्डस र नामिबिया बीच हुने श्रृंखलाका लागि टोलीलाई विशेष समारोह बीच विदाई गरिएको हो। कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले गत वर्ष स्कटल्याण्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले टोलीको तयारी र खेलाड़ीहरूको आत्मविश्वास सकारात्मक रहेको उल्लेख गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो नेतृत्व ल्याउने अपेक्षा गर्नुभयो। टोलीका कप्तान रोहित पौडेलले पनि टोलीको संयोजन सन्तुलित रहेको र श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रत्येक खेलाड़ी मानसिक रूपमा तयार रहेको र मैदानमा शतप्रतिशत क्षमता प्रदर्शन गर्ने बताउनुभयो। क्यानका अनुसार नेपालले जुलाई 21 शुरू हुने लीग दुई श्रृंखला अघि जर्सीमा तयारी क्याम्प गर्नेछ। टोलीले त्यही क्रममा जुलाई 13 र 15 दुई अभ्यास एक दिवसीय खेल पनि खेल्ने कार्यक्रम रहेको छ। विश्वकप लीग दुई नेपालको एक दिवसीय विश्वकप चरण यात्राका लागि महत्वपूर्ण प्रतियोगिता मानिएको छ। त्यसैले श्रृंखलामा राम्रो प्रदर्शन गर्दै अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यका साथ नेपाली टोली नेदरल्याण्डस प्रस्थान गरेको हो। यता विश्वकप फुटबलमा नर्वेले ऐतिहासिक रूपमा पहिलो क्वार्टर फाइनलमा स्थान बनाएको छ। स्टार स्ट्राइकर अर्लिङ हालान्डले अन्तिम 10 मिनटभित्र दुई गोल गरेपछि ब्राजिल अन्तिम 16 घर फर्किएको हो। नर्वेले ऐतिहासिक रूपमा 2-1 जित निकाल्दा हालान्डले जारी विश्वकपमा 7 गोल पूरा गरेका छन्। ब्राजिलका स्टार स्ट्राइकर नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सोमबार बिहान विश्वकपको अन्तिम 16 खेलमा नर्वेसँग 2-1 पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। 34 वर्षीय फरवार्डले ब्राजिलको राष्ट्रिय टोलीका लागि 129 खेलमा 80 गोल गर्दै देशको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाड़ीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय करियर टुंगाएका छन्। खेलपछि भावुक हुँदै नेमारले भने, मैले प्रयास गरे, मैले साँच्चैकै धेरै प्रयास गरे। मेरो यात्रा यही मेट लाइफ स्टेडियमबाट शुरू भएको थियो र यहीँ बाहिर समाप्त भयो। अब सबै कुरा सकियो। यससँगै ब्राजिलको राष्ट्रिय टोलीसँग उनको लामो र अविस्मरणीय यात्रा पनि औपचारिक रूपमा अन्त्य भएको छ। नेमारले सन् 2010 ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनले 4 विश्वकप खेले भने 2 ओलम्पिकमा पनि ब्राजिलको प्रतिनिधित्व गरे। सन् 2012 उनले रजत पदक जिते भने सन् 2016 टोलीलाई ऐतिहासिक स्वर्ण पदक दिलाउँदै कप्तानका रूपमा नेतृत्व गरेका थिए। सन् 2026 विश्वकपमा भने नेमारले 2 खेलमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका थिए। सोमो चरणमा स्कटल्याण्ड विरूद्ध दोस्रो हाफमा खेल्दै प्रतियोगिताको शुरूआत गरेका उनले नर्वे विरूद्ध इन्जुरी समयमा पेनाल्टी मार्फत प्रतियोगितामा आफ्नो एकमात्र गोल गरेका थिए। उता ब्राजिललाई स्तब्ध पार्दै क्वार्टर फाइनलमा पुगेको नर्वेले अब जुलाई 11 मियामी स्टेडियममा हुने खेलमा मेक्सिको र इंग्ल्याण्ड बीचको खेलको विजेतासँग सेमी फाइनल प्रवेशको भिडन्त गर्ने बताएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिम भूभागतर्फ सरदर स्थानको आसपासमा रहेको छ। अहिले कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मध्य प्रदेशमा भने आंशिक बादली भएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ। सोमबार देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल रहने देखिन्छ। गण्डकी किलोमिटर सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी मधेश र बागमती प्रदेशका तराई भूभागमा भने आंशिक बादली हुनेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसित हल्कादेखि मध्यम वर्षा पनिको हिमपातको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षा हुने देखिन्छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्यमुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सामाजिक सुरक्षा भत्ता प्रणालीमा सुधार गर्ने विज्ञहरूको सुझाव, लचित वितरणमा जोड़, पदयात्रा पर्यटनलाई व्यवस्थित बनाउन सरकार समक्ष जाने गण्डकीको आग्रह, प्राय दुबईको पोखरा उडानलाई निरन्तरता दिने तयारी, 2027 सम्मको शालिका सार्वजनिक, दाउने सड़क निर्माण अन्तिम चरणमा 30 वर्ष टिक्ने कंक्रीट सड़क तयार, सरकारले 100 दिनमा जनजीवन भन्दा सामाजिक सञ्जालमा लाइकलाई प्राथमिकता दिएको गगन थापाको आरोप, संविधान संशोधन बहस पत्रको प्रतिवेदन असार मसान्तभित्र बुझाइने, राष्ट्र ब्याङ्कको स्वायत्तामा हस्तक्षेप नगर्न र अर्थतन्त्र चलायमान बनाउने नीति ल्याउन गभर्नर र पूर्व गभर्नरहरूको सुझाव, यमनमा हुती विद्रोहीको आक्रमण, 14 सैनिक मारिए, रेड सी क्षेत्रमा तरार, र विश्वकप लिग 2 खेल्न नेपाली क्रिकेट टोली नेदरल्याण्ड प्रस्थान, उत्कृष्ट प्रदर्शन गर्ने कप्तान पौडेलको विश्वास, हल्यान्डको 2 गोलमा ब्राजिल स्तब्ध, पहिलो पटक नर्वे क्वार्टर फाइनलमा। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसार भर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेटिन अहिले 9 बजे खबर संग्रह आउँछ। हामी सफलताको पाइलामा अब केही बेर सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो
11: रिंका,
10: हजुर सन्चै कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुप्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
13: फोन नम्बर 061-57-9015।
14: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
15: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985, उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904, स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
14: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
19: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
14: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले
5: ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के बाबुजू।
20: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
21: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
22: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
23: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
22: अनि कहाँ छ छोरा यो पसल?
23: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
22: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
23: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
22: पोखरा 2 बिन्दवासिनी बस पार्क,
23: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
22: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
23: मोबाइल नम्बर 98 4 60 59 581,
22: 98 1 65 15 475।
24: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न

0: कानून है उसको अंधेरा नहीं तोड़ सकता। अंधेरा प्रकाश के बहुत पास जा सकता है परंतु जहाँ प्रकाश है वहाँ नहीं जा सकता। अगर तुम इस विद्या को समझ जाओ तुम्हारे जीवन में प्रकाश ही प्रकाश है।
1: Hear yourself, स्वयं को आवाज में सुन लो,
2: क्योंकि शांति एउटा यस्तो चीज हो कि त्यो बिना चाहे हामीले जे गरे पनि आफ्नो जीवनमा कुरा सबै अधुरो रहनेछ। म एउटा उदाहरण दिन चाहन्छु, यदि हामीले कार चलाइरहेका छौ या टाङ्गामा बसेका छौ या रिक्सामा बसेका छौ र कुनै कारणवश कारको चक्कामा या टाङ्गाको चक्कामा या रिक्साको चक्का बिग्रियोस् र त्यो चक्काबाट आवाज निक्लिन थालोस् कडक कडक कडक कडक कडक कडक, त्यसको दुईवटा उपचार हुन्छन्। एउटा उपचार त्यसको के हो भने वाहन चालकले तपाईँलाई कपास दिउन् आफ्नो कानभित्र राख्नुहोस् त्यस पश्चात आवाज आउने छैन, कि त त्यसको समाधान यो हो त्यो चक्कालाई बनाइयोस्। तपाईँको बुझाइमा यी दुई समाधानमा कुन समाधान राम्रो हो? मैले पर्खिरहेको छु कपासवाला, कपासवालामा खराबी के छ? होइन, आवाज नै त आइरहेको छ नि। ठिक छ, धेरै टाढा जान सकिँदैन र जसै जानेछौ बिस्तारै बिस्तारै, रिक्सा होस् या कार होस् या टाङ्गा होस्, यस्तो यस्तो हुन थाल्नेछ, तपाईँलाई पनि असजिलो हुन थाल्नेछ, तर आवाज त आउने छैन। त कपासवाला ठिक भयो नि? साँच्चै हेर्नुहोस्, यदि यदि कोही हवाईजहाजमा बसेको छ र झ्यालबाट हेर्छ कि हवाईजहाजको इन्जिनमा आगो लागेको छ र उसले पाइलटलाई बोलाउँछ, हेर्नुहोस् आगो लागेको छ, र पाइलटले झ्याल बन्द गरिदिन्छ, त्यता नहेर्नुहोस्, तपाईँ राम्रो समाधान भयो, तपाईँहरू त हाँस्नु पनि भयो, राम्रो कुरा हो, हाँस्नु राम्रो हो। तर जहाँसम्म शान्तिको कुरा छ, हामीहरू कपासवाला कुरा गर्छौ, झ्याल बन्द गर्ने कुरा गर्छौ, शान्ति छैन यसमा विचार गर्दैनौ कि किन छैन, केवल आफ्नो आँखा बन्द गर्दछौ। हो आउनेछ, एक दिन आउनेछ, कोही आयो भने ल्याउला कि मानिसले भन्नेछन् आउँदैन, यो मानिसको विचार हो। तर वास्तविकता के हो? बिना वास्तविक शान्ति मानिस दुखी छ, चाहे उसले जे जति पनि सुखी हुने कोसिस गरोस्, सारा कोसिसका बावजुद पनि ऊ दुखी छ। त यो शान्ति के हो त? लडाई बन्द हुनु शान्ति हो? कुरा त निस्किन्छ, लडाई किन बन्द भयो? लडाई हेर्नुहोस् न, मानिसहरू त लागिरहेका छन् नि, लडाई बन्द गर, लडाई बन्द गर। हेर्नुहोस्, जब कतै आगो लाग्छ ग्यासको कारणले, आगो त निभाउनु छ नि, तर ग्यासलाई बन्द गर्न पनि एकदमै जरुरी छ, किनकि यदि ग्यास बन्द भएन भने आगो त निभाइरहनु हुनेछ, निभाइरहनु हुनेछ, निभाइरहनु हुनेछ, त्यो फेरि बलिरहनेछ, फेरि बलिरहनेछ, फेरि बलिरहनेछ, कतै पाइप फुट्यो, बाढ़ी आई रहेको छ। सबै ठाउँमा पानी नै पानी भइरहेको छ र तपाईँ बाल्टी भरि भरि फ्याँकिरहनु भएको छ र पानी आइरहेको छ, पानी आइरहेको छ। यदि तपाईँ डुङ्गामा बसिरहनु भएको छ, डुङ्गामा पाल परोस् र तपाईँले बाल्टीले भरि भरि पानी बाहिर फ्याँकिरहनु भएको छ तर पाल बन्द गर्नु भएन भने के हुनेछ? डुब्नु हुनेछ। यस्तै अवस्था छ सारा संसारको। हामीले केही यस्ता बानीहरू अपनाइरहेका छौं जुन बानीका कारणले हामीले आफूलाई नै बर्बाद गर्न लागिरहेका छौं। कर्म ढाला अंग बन काटत बारम्बार, अपने हाथों आप ही काटत है संसार। हाम्रो कर्म नै एक्स बन्चरो बनेको छ र त्यही चीजबाट हामीले आफैलाई हानेर आफैलाई नै काट्नतिर लागिरहेका छौं। हालै केही दिन पहिले मैले एउटा अस्पतालमा कार्यक्रम गरे, एकजनाले मलाई प्रश्न सोध्नु भयो कि हजुर जब हामी जान्छौं बाहिर जान्छौं मानिसले हामीलाई दुःख दिन्छन् जता गए पनि, त हामीले शान्तिको अनुभूति कसरी गर्नेछौं? यो कुरा त सबैलाई थाहा छ, जब बाहिर जान्छौं कसैले यताबाट गाडी अगाडि ल्याउँछ, कसैले यताबाट गाडी अगाडि बढाउँछ, कसैले केही भन्छ, कसैले केही भन्छ, कसैले केही भन्छ, अनि मानिसलाई रिस उठ्छ। मैले भने कि म तपाईँलाई उत्तर दिन्छु, तपाईँको अनुहार छ, जब तपाईँ बाहिर जानुहुन्छ कयौं हजारौं मानिसहरूलाई देख्नुहुन्छ, उनीहरूको अनुहार त बेग्ला बेग्लै छ। जब तपाईँ आफ्नो घर आउनुहुन्छ तपाईँको अनुहार पनि उनीहरू जस्तै हुन्छ कि तपाईँको अनुहार तपाईँकै अनुहार रहन्छ? के हुन्छ? तपाईँको अनुहार त तपाईँकै अनुहार रहन्छ नि। त्यसै गरी मानिसले आफ्नो वास्तविकतालाई बुझ्दैन, उसले हेर्छ यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, तब मात्रै मलाई शान्ति मिल्नेछ। यसको अर्थ तपाईँलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँले स्वयं आफूलाई बुझ्न सक्नु भएन, किनकि शान्ति तपाईँ भित्रै छ। शान्ति तपाईँ भित्रै छ।
1: थप जानकारीका लागि premrawat.com अथवा 01590-1765 र 98-43-1650-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा। हेलो, हजुर सन्चै कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बिचमा।
6: फोन नम्बर 061-587-915।
8: हेलो,
9: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यताउता गर्नु पर्यो, पोखरा 7 मासबारमा रहेको PST टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
2: सम्पर्क PST ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560-34432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
10: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
10: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: सम्पर्क
0: सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर्स्याङ चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28104
2: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
11: आयो है मासु ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौं।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: ओ, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
10: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98 11 62 63 98 55 52 855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
11: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
12: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा काष्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0615419485 उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0615529004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
16: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
17: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
16: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
17: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
16: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
17: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
16: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
17: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
16: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
17: फोन नम्बर 0615635528, मोबाइल नम्बर 9857005288।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशाधित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ.

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। यो असार महिना मानो रोपेर मुरी फलाउने महिना पनि हो। आज हामी कृषि विषयमा छलफल गर्नेछौं। हाम्रो जीवनसँग जोड़िएको कृषि क्षेत्रको अहिलेको अवस्था, अहिले सम्भावना के छन् र हामीले कुनै बेला हामी आफैले पनि अगाल्दै आएको कृषि परम्परा, वैदिक कृषि परम्परा, ऋषि कृषि परम्परा जसलाई हामीले चाहिँ अहिले आधुनिक कृषि प्रणाली भन्न थाल्यौं, त्यो परम्परागत कृषि प्रणालीको विषयमा पनि हामी छलफल गर्नेछौं। छलफलका लागि आज हामीसँग हुनुहुन्छ कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख हुनुहुन्छ, वैदिक कृषि ऋषि कृषिको अध्येता हुनुहुन्छ, सरका विभिन्न लेख रचनाहरू यसैसँग सम्बन्धित भएर थुप्रै पत्र पत्रिकाहरूमा प्रकाशित भएका छन्, सहसचिव वासुदेव काफ्रे सर हुनुहुन्छ, उहाँसँग कुराकानी लिएर आएका छौं। सर, यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: हस्, धन्यवाद, नमस्कार रेडियो सफलता परिवारलाई।
0: हजुर, अहिले नेपालको समग्र कृषि क्षेत्रको अवस्था चाहिँ कस्तो छ?
1: अहिले नेपालको समग्र कृषि क्षेत्रको अवस्था तुलनात्मक रूपमा राम्रो अथवा प्रगतिको रूपमा अगाडि बढ़िरहेको छ। तथापि अब कृषकहरूको कतिपय कुराहरूमा अपेक्षित उपलब्धि हुन्छ अथवा उहाँहरूको अपेक्षा हुन्छ, अपेक्षा अनुसारको अलिकति त्यो अनुसारको हुन सकेन भन्ने त छँदैछ। तैपनि हामी अब एउटा सरकारी सेवामा रहेको कार्यालय भएको हुनाले होइन, प्रदेश सरकारले अथवा चाहिँ केन्द्र सरकारले, संघीय सरकारले र त्यसपछि गएर स्थानीय सरकारका कृषिबाट सेवा प्रवाह भएका कुराहरू, त्यसमा चाहिँ हामीले चाहिँ आफ्नो उसमा पहिलेको तुलनामा जस उत्पादन र उत्पादकत्व, कृषिका उत्पादन र उत्पादकत्व बढ़दो अवस्थामा छ। अनि त्यसपछि गएर अब यसको साथसाथै कतिपय कुराहरू चाहिँ उत्पादन र उत्पादकत्व बढ़दै गर्दाखेरि कतिपय कुराहरू चाहिँ फेरि जस्तै रोग किराको प्रकोपहरू बढ़दो होइन, अनि त्यसपछि गएर यो कृषिमा रसायनको प्रयोग चाहिँ अलिकति बढ़दो, त्यसपछि गएर कृषिमा यो विषादीको प्रयोग जुन होइन सिन्थेटिक विषादी भन्छौँ हामीले, अनि त्यो विषादीको प्रयोगले गर्दाखेरि फेरि मानव स्वास्थ्यमा र वातावरणमा अलिकति असर पर्दै गरेको अथवा यसमा के गर्ने भन्ने बारेमा चाहिँ अलिकति होइन अगाडि बढ्नुपर्ने देखिन्छ। तर हामी उत्पादन र उत्पादकत्वको हिसाबले चाहिँ जस राम्रै अवस्थामा छौँ अहिले।
0: हजुर, शरीरलाई चाहिँ एउटा मानव जीवनसँग पनि तुलना गर्न मिल्छ होला, एकअर्काको अन्तर सम्बन्धित पनि छन्। जस्तै हाम्रो अहिले आधुनिकीकरण सँगै मानवीय जीवनमा पनि धेरै असर गरिरहेको छ, जस्तै हाम्रो बसाई लवाई खवाई हिँडाई होइन, हामीले त्यो परम्परागत क्रियाकलाप छोडिरहेछौ। कृषिमा पनि सरले किराको प्रकोप भनिरहँदाखेरि त त्यो आधुनिकता, हाम्रो आधुनिकताले त कृषि क्षेत्रमा असर त गरेको छ
1: होइन,
0: भनौँ न जमिन बाँझै छोडेका त्यसले कति असर गरेको होला होइन, कति ठाउँमा ती झाडीहरू उम्रेर बसेका छन्
1: होइन,
0: यो हुन्छ कि हुँदैन सर त्यो असर?
1: अब यसो छ, अब यहाँले भनिहाल्नुभयो झाडीका कुराहरू अथवा चाहिँ कतिपय अवस्था बाँझो, अहिले चाहिँ यो बसाई सराईको कारणले गर्दाखेरि कतिपय त्यो अवस्था रहेको छ, अनि कतिपय ठाउँमा चाहिँ अब सुन्नमा आएको छ यो थप अध्ययन पनि आवश्यक छ, अध्ययन अनुसन्धान होइन, अनि बाँदरको प्रकोप छ। अब बाँदरलाई चाहिँ मानवीय हिसाबले पनि र अहिलेको कानूनले पनि त्यसरी मारिहाल्नु मानवोचित हुँदैन, अब यसका व्यवस्थापन गर्नुपर्ने चुनौती पनि वास्तवमा कृषिमा उत्तिकै रूपमा रहेको छ। र यो पछिल्लो समय चाहिँ यहाँले पनि अलिकति उब्जनी गर्नुभयो होइन, कुराको थालनी गर्नुभयो, पछिल्लो समय चाहिँ यो रोग किराको प्रकोप भने पहिला नदेखिएका बानी बिरुवामा रोगहरू लाग्ने, किराहरू गर्ने, यो पनि नयाँ किराहरू गर्ने, वास्तवमा यस्ता चुनौती चाहिँ रहेका छन् र यसलाई चाहिँ अब वातावरणलाई प्रभाव नपारिकन, वातावरणमा अथवा मानव स्वास्थ्यमा होइन यसमा नकारात्मक प्रभाव नपारिकन यसको यथोचित व्यवस्थापन गर्नुपर्ने अथवा यसमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने चाहिँ अहिलेको आवश्यकता पनि रहेको छ।
0: यसरी कुरा गरिरहँदाखेरि सर गण्डकी प्रदेशको अवस्था चाहिँ कस्तो छ?
1: अब गण्डकी प्रदेशमा भन्नुहुन्छ भनेदेखि गण्डकी प्रदेशको मुख्य प्रायोरिटी क्रप अथवा यसको मुख्य बालीको रूपमा हामीले एउटा यो सुन्तलाका फलफूललाई प्रायोरिटीमा राखेका छौँ होइन। अब सुन्तलाका फलफूलमा जस्तै मेन त सुन्तला भयो, त्यसपछि गएर यो कागती भयो गण्डकी प्रदेशमा होइन, यो नाफा भन्ने आयोजन योजना पनि छ। अब यसले पनि यो सुन्तला जात फलफूल कागती त्यसपछि गएर मेकाडेमिया नट जुन चाहिँ अहिले बाँदरले पनि त्यसलाई फोरेर खान सक्दैन, अलिक क्षति कम हुन्छ होइन, त्यसलाई जापानिज कटुस पनि भन्ने गरिन्छ। अनि त्यसपछि गएर एभोकाडो यसरी फलफूलमा राम्रो अगाडि बढेको छ भनेदेखि अब यो तरकारीमा पनि तपाईँको अलिकति व्यवसायको हिसाबले होइन कृषकहरू अगाडि बढ्नु भएको छ र कृषि कार्यालयहरूले पनि व्यावसायिक तरकारी बालीको लागि तरकारी खेतीको लागि प्रवर्धनको लागि होइन जस्तै प्लास्टिक घरभित्र अफ सिजन तरकारी हुन्छ कि अथवा सिजनमै गर्न सकिने तरकारीहरू पनि हुनसक्छ यसको लागि पनि सहयोग पुर्याउँदै आएको छ र कतिपय अवस्थामा होइन अनुदानका कार्यक्रमहरू अथवा प्रोत्साहन सहयोग भनिन्छ हामीले जिल्ला कृषि विकास कार्यालयहरू मार्फत अनि त्यसपछि गएर यस्तो सहयोग हुँदै आएको छ र हाम्रै कार्यालयबाट पनि तपाईँको फलफूलको प्रवर्धनको लागि हाम्रो कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र हो र हामीले पनि विभिन्न विधामा प्रशिक्षण भनेपछि ट्रेनिङ सेन्टर पनि हो र विभिन्न विधाहरूमा हामीले व्यवसायिक हिसाबले अथवा कतिपय कुराहरू परम्परागत कृषिका राम्रा अभ्यासहरू पनि छन् भने त्यो पनि सिकाउँछौ त्यो हिसाबले तालिम प्रदान गर्ने अनि त्यसपछि गएर हाम्रो स्रोत केन्द्र पनि भएको हिसाबले हाम्रो कार्यालय मार्फत चाहिँ कृषकहरूलाई कृषक समूहलाई अथवा पालिकाहरू मार्फत चाहिँ अथवा विभिन्न संघ संस्थाहरू मार्फत चाहिँ अलिकति सहज मूल्यमा होइन सरकारी मूल्यमा विभिन्न फलफूलका बिरुवाहरू पनि उपलब्ध गराउँदै आएका छौं भनेदेखि अब कुनै न कुनै रूपले हामीहरू होइन एउटा कृषिको प्रवर्धनको लागि कार्यालयहरूले आफ्नो कार्यक्रमहरू त्यही अनुसारको लक्षित छन् र अनि यथासम्भव कार्यक्रमहरू सञ्चालन गरेका पनि छन्।
0: हजुर, अहिले पछिल्लो समयमा यहाँहरूको कार्यालयको कार्यक्षेत्र अनुसार चाहिँ भइरहेका गतिविधिहरू चाहिँ के हुन्छ?
1: अब हाम्रै कार्यालयको भन्नुहुन्छ भनेदेखि वास्तवमा हाम्रो एउटा यो गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र हो र अहिले मैले थोरै त भनिसके अब यसमा विशेष गरी हामीहरूले अब ट्रेनिङ प्रोग्राममा कस्तो ट्रेनिङहरू अब अहिले रासायनिक विषादीकै कुराहरू आयो अनि विषादीको कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा नै हामीले होइन यो तालिमहरू सञ्चालन गर्यौं। त्यसपछि गएर यो रोग किराको व्यवस्थापनको लागि अब यो आइपीएम कृषि पद्धति भनिन्छ होइन एकीकृत शत्रु जीव व्यवस्थापन जसलाई आइपीएम भनिन्छ वा आइपीएम कृषि पद्धति सम्बन्धी पनि हामीले ट्रेनिङहरू सञ्चालन गर्यौं तालिमहरू अनि त्यस्तै गरेर यो सुन्तला जात फलफूलहरूको होइन अहिले मैले भने हाम्रो यहाँको प्रायोरिटी क्रप हो गण्डकी प्रदेशको प्रमुख बाली हो अनि यस सम्बन्धी पनि हामीले विभिन्न तालिमहरू सञ्चालन गर्यौं। त्यसै गरी मौरीका विशेष गरी मौरीमा असाध्यै अहिले पछिल्लो समय चाहिँ गण्डकी प्रदेशका कृषकहरूको असाध्यै रुचि बढेको र व्यावसायिकमा पनि व्यवसाय उन्मुख पनि हुनुभएको हुनाले अनि मौरी चाहिँ विशिष्टीकृत तालिमदेखि लिएर होइन अनि सामान्य तालिमदेखि लिएर विशिष्टीकृत तालिमहरूसम्म हामीले गर्यौँ। त्यसै गरी बजार प्रबन्धनका कुराहरू योजनाका कुराहरू मतलब यस्ता तालिमहरू हाम्रो कार्यालयले सञ्चालन गर्यौं अनि यसको साथसाथै अब अहिले मैले भने अब यो बिरुवाहरू फलफूलको बिरुवा वितरणको कार्यक्रमहरू होइन अनि त्यो पनि विभिन्न उसमा पालिकामा हाम्रो यसमा गण्डकी प्रदेशको लागि फोकस हुन्छ र कहिलेकाहीँ बाहिरबाट पनि त्यस्तो माग आयो भने आखिर नेपाल हो कृषकहरू हुनुहुन्छ अनि हाम्रो बाहिर पनि गएको छ मेकेरियामा नगाएर विभिन्न उहरू तर अलिकति हाम्रो फोकस कार्यक्रम चाहिँ यहीँ गण्डकी प्रदेशलाई लक्षित गरेर हुन्छ। यस्ता कार्यक्रमहरू चाहिँ हामीले सञ्चालन गरेका छौँ र व्यवसाय प्रवर्धनको लागि पनि हामीले प्रशिक्षणका कार्यक्रमहरू कसरी व्यवसाय प्रवर्धन गर्न सकिन्छ भनेर होइन जस्तै अब कतिपय अवस्थामा हामीले यो जाम जेल्लीहरू बनाउने होइन यो परिकारहरू खाद्य परिकारहरू भन्ने तालिमहरू पनि हामीले दियौँ अलिकति यो होमस्टे लक्षित गरेर अथवा चाहिँ यो जो कृषकहरू अनि साना होटेलहरू अथवा व्यवसाय गर्नुभएको छ उहाँहरू लक्षित गरेर पनि भनेदेखि यसरी चाहिँ अहिले चाहिँ लगभग अब हामीहरू कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ किनभने यो आर्थिक वर्ष यही महिनामा सकिँदैछ। यिनै कार्यक्रमहरू चाहिँ हाम्रो आफ्नो कार्यालयबाट चाहिँ सञ्चालन भएका छन्।
0: हजुर सर, काम जति गर्यो फेरि त्यो क्षेत्रमा अझै नयाँ कुराहरू भेटिन्छ अझ विशेष गरेर अध्ययन गर्न रुचाउनुहुन्छ परम्परागत कृषि प्रणालीकै विषयमा होइन कार्यालयले एकदम गरिहाल्नु पर्ने काम चाहिँ अथवा योजनाहरू भावी योजना यस्तो गर्नुपर्छ भन्ने केही बनाउनु भएको छ?
1: अब यस्तो छ, अब यहाँले भन्नुभयो वास्तवमा यो हाम्रो परम्परागत खेतीका राम्रा अभ्यासहरू परम्परागत कृषिका हाम्रो पूर्वजहरूले अप्नाउनु भएको वास्तवमा यो ऋग्वेद अथवा हाम्रो वैदिक शास्त्रहरू पनि अध्ययन गरियो भनेदेखि कृषि मूलम हि जीवनम भन्छ, कृषि नै जीवनको मूल आधार हो भनेर यसरी भनेको हुन्छ। होइन। अनि अझै भन्यो भने यो अब धानको पनि आइरहेको छ होइन, भोलि धान दिवस पनि हो होइन 15 गते। अनि यो अन्नमही धान्य सञ्जातम धान्यम कृष्ण विना छ तस्मात् सर्वपरित्यज्य कृषि यत्नै नै कारयत भन्छ। अनि वास्तवमा यो कृषि कर्मलाई चाहिँ अरू कर्म छोडेर भए पनि कृषि कर्म नछोड्नु है, कृषि कर्म चाहिँ गरिराख्नुपर्छ, बचाइराख्नुपर्छ होइन। हाम्रो खाद्यान्नको प्रमुख स्रोत हो भने हाम्रो शास्त्रहरूले पनि हामीलाई निर्देशित गरेका छन् र हाम्रो पूर्वजहरूले पनि वास्तवमा कृषिलाई अहिलेसम्म बिउ बचाउने कुराहरू, रैथाने कृषिका कुराहरू, रैथाने बिउ बचाउने कुराहरू, पर्यावरण बचाउने कुराहरू होइन, अनि माटोमा एकीकृत खाद्य तत्व व्यवस्थापनका कुराहरू, गोठेमल व्यवस्थापनका कुराहरू होइन, यस्ता कुराहरूबाट चाहिँ पहिला परम्परागत कृषिका यो राम्रा अभ्यासहरू थिए होइन, हाम्रो पूर्वजहरूले अपनाउँदै आउनुभएको राम्रो अभ्यास थिए। र अहिले चाहिँ कता कता त्यो चाहिँ ती राम्रा अभ्यासहरूलाई हामीले यो आधुनिकरणको नाममा कतै छोड्दै गएको त होइन भनेर एउटा प्रश्न चिन्ह पनि खडा भएको छ। र मैले पछिल्लो समय चाहिँ ठिक छ, नयाँ हामीले पूर्वजहरूले गर्नुभएको कार्यमा इटा थप्ने काम त हामीले गर्नु पर्यो होइन, तर चाहिँ यो राम्रा अभ्यासहरूलाई पनि हामीले अँगाल्नुपर्छ है, त्यसलाई पनि अङ्गीकार गर्नुपर्छ भनेर त्यो अभियानमा लागेको छु। र मैले विभिन्न आर्टिकलहरू होइन जर्नलहरूमा अथवा पुस्तकहरूमा अस्ति भर्खर पनि लुम्बिनी विश्वविद्यालयबाट एउटा पुस्तक प्रकाशन भएको थियो, त्यसमा पनि मैले यस्तै सम्बन्धमा लेख रचनाहरू लेखेको थिएँ। र मेरा प्रस्तुतिहरू पनि अहिले पछिल्लो समय चाहिँ परम्परागत कृषिका ऋषि पद्धतिका कृषि पद्धतिका राम्रा अभ्यासहरू र अहिलेको आधुनिक कृषि पद्धतिसँग जोडेर लाने, यसलाई छोड्ने भन्ने खोजेको होइन, जोडेर लगाएर पर्यावरणलाई बचाउने, कृषिलाई बचाउने, यो धरती माता होइन, माता भूमि पुत्र अहम् पृथ्वीः भन्छ, यो धरती मातालाई माताको रूपमा लिन्छ, यो धरती मातालाई बचाउने, यहाँको माटोलाई बचाउने यो अभियानमा पनि म लागेको छु।
0: सर यो यति राम्रो अभ्यास हुँदा हुँदै पनि अहिले चटक्क छोडे जस्तो देखिन्छ कि सर, म यसो वरपर हेर्छु होइन, पहिला हामी आफैले घाँस काट्ने, वस्तु भाव चढाउने अथवा ल्याएर दिने होइन, अहिले कति चौरहरू वरपर बाटोको छेउछाउमा घाँस मजाले बढिरहेछ, त्यहाँ काट्ने कोही पनि छैन, वस्तु चलाउन पनि छोडिसके यहाँ, अब यो त सहरी एरिया होइन, त्यहाँ सुधार गर्नुपर्ने केही कुरा थिए कि हामीले कुरै नबुझिकन छोड्यौं कि के भएको सर?
1: यसमा यस्तो छ, अब कतिपय कुराहरू यो समय सापेक्ष परिवर्तन हुँदै जाने कुराहरू छ, अब यहाँ मात्रै नभएर यो वर्ल्ड वाइजै होइन संसारै भरि रहन्छन्। अब तथापि अब यहाँले भन्नुभयो जस्तै अब चरण क्षेत्रका कुराहरू, अब अहिले अलिकति यो पशुपालन यो अध्ययन अनुसन्धानले देखाएको छ, यो पशुपालन अलिकति महँगो हुनको कारण चाहिँ हामीले यो चराउने चरण क्षेत्रको अलिकति व्यवस्थापन राम्रो नगर्ने र हामीले स्टल फिडिङ भन्छौँ अनि त्यही नै लगाएर खुलाउने चापड दानामा आधारित भएको कारणले अलिकति महँगो भयो कि होइन, अथवा चाहिँ पशुपालन चाहिँ जुन हिसाबले अगाडि बढ्न पर्ने हो त्यो बन्न सकेन कि भन्ने पनि छ। अब त्यस कारणले गर्दा अलिकति यो चरण क्षेत्रको व्यवस्थापनमा स्थानीय सरकारले पनि होइन त्यो कतिपय कुराहरू यो खाली जग्गाहरूको व्यवस्थापन गर्ने चरण क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा चाहिँ कानून अथवा संविधान अथवा स्थानीय सरकारको पनि रहेको छ, त्यस स्थानीय सरकारले पनि यस्तो कुरालाई अलिकति व्यवस्थापन गर्ने र अनि हामीले पनि कृषिकर्मीहरूले पनि अथवा हाम्रा जस्तो अफिसहरूले कार्यालयले पनि अलिकति चरणमा आधारित कृषिको लागि होइन प्रवर्तन गर्ने पशुपालनलाई त्यही किसिमको व्यवस्थापन गर्ने गरे सकियो भनेदेखि केही न केही यसमा चाहिँ हामीले थप सफलता हासिल गर्न सकिन्छ।
0: हजुर, अहिले पनि कायम रहेका प्रमुख परम्परागत खेती प्रणालीहरू गण्डकी प्रदेशमा कुन कुन हुन्छ?
1: अहिले पनि अझै पनि के छ भन्नाले भने जस्तै यहाँलाई म एकजना हाम्रो उदाहरणहरू दिन्छु, अझै पनि कायम रहेका जस्तै यो रैथाने बिउहरू हाम्रा स्थानीय जातका बिउहरू होइन एकदम लोपोन्मुख अवस्थामा पुगेका छन् कतिपय अवस्थामा, त्यस कारणले गर्दा अहिले पनि त्यो काम रहेका चाहिँ अब यो कम्युनिटी सिड ब्याङ्क भन्छौँ हामीले, जसमा चाहिँ समुदायले नै त्यो बिउहरू बचाइराख्ने कि अथवा उहाँहरूले बिउ साटा साथ गर्ने, मसँग एक थरीको बिउ छ, अर्को समुदायको अर्कोसँग किसानसँग अर्को थरीको बिउ छ भने बिउ साटा साथ गर्ने होइन, यस्ता कुराहरू त्यो बिउलाई बचाउने कुराहरू एउटा राम्रो अभ्यास यो भयो। अर्को चाहिँ यो माटोलाई बचाउनको लागि होइन अनि बचाउनको लागि जुन पशुपालन होइन घाँसमा आधारित चरीचरणको कुराहरू र अनि गोठेमलको व्यवस्थापन गरेर मलहरू गोठेमल चाहिँ व्यवस्थापन गरेर माटोमा हाल्ने, यसले गर्दाखेरि पारङ्गारिक पदार्थको मात्रा माटोमा राम्रो बढाउँछ होइन, अब यी कुरा पनि राम्रो अभ्यासहरू छन्। अनि कतिपय अवस्थामा तपाईँको यो रोग किरा लायो भनेदेखि अब यहाँले सुन्नुभएको भने होला झोलमोलको प्रयोग गर्ने होइन, तितेपातीको प्रयोग गर्ने, अनि कति लाई लायो भने खरानीको प्रयोग गर्ने, अब यस्ता कुराहरू छन्। अब यो पनि परम्परागत कृषिका चाहिँ जुन राम्रा अभ्यासहरू हुन् जसले चाहिँ यो पर्यावरणलाई बचाउनको लागि सहायता गर्छ, अनि त्यसपछि गएर एकीकृत खाद्य तत्व होइन एकीकृत रोग किरा व्यवस्थापनका कुराहरू यो चाहिँ परम्परागत कृषिका राम्रा अभ्यासहरू हुन्। अनि त्यसपछि गएर अझै पनि गाउँघरमा हेऱ्यो भनेदेखि आफ्नै गाउँघरमा उत्पादन हुन सक्ने अथवा गाउँघरबाटै लिन सकिने होइन, जस्तै प्लास्टिक घरै बनाउनु पर्यो भने पनि गाउँघरकै बाँसका प्रयोग गर्ने होइन, छापो लाउन पर्यो भनेदेखि गाउँघरकै स्याउला पात पतिङ्गर प्रयोग गर्ने भन्ने, त्यसले गर्दाखेरि खर्च पनि एउटा घटाउने भयो। अर्को कुरो पात पतिङ्गर स्याउलाले चाहिँ के हुन्छ भन्दाखेरि त्यसमा कुहिएर मलको पनि काम गर्ने भयो भनेदेखि यी राम्रा अभ्यासहरू छन्, बिउ बचाउने कुराहरू, माटो बचाउने कुराहरू, पर्यावरण बचाउने कुराहरू, मानव स्वास्थ्य बचाउने कुराहरू, वास्तवमा यो हाम्रो परम्परागत कृषिमा यो राम्रा अभ्यासहरू हुन्छन्। यो चाहिँ कहिल्यै पनि पुरानो आधुनिक आयो भन्दामा यो कुरालाई छोड्नु हुँदैन र भन्ने चाहिँ यो वास्तवमा यो पछिल्लो समय एवारनेस र जनचेतना पनि विस्तार गरेको छ र

0: अहिलेको त्यो ठुल्ठुलो करेलाहरू हुन्छ सबै त्यसको स्वाद चाहिँ होइन पहिलाको जस्तो छैन कि
1: होइन
0: यसले गर्दाखेरि सर रैथाने बाली स्थानीय बिउको संरक्षण चाहिँ किन आवश्यक छ
1: यसो छ अब कस्तो भन्नाला भने यहाँले भन्नुभएको कुरा एकदम सही कुरा हो अब कतिपय अवस्थामा हामीले हाइब्रिडको नाममा अथवा चाहिँ बाहिरबाट बिउ ल्याउने नाममा हाम्रा रैखाने बालीहरू रैखाने बिउहरूलाई होइन यसलाई रिप्लेस गर्ने अथवा यसको चाहिँ प्रवर्धन गर्न नसक्ने बचाउनै नसक्ने हो कि भन्ने अवस्था पनि हामीलाई सिर्जना भएको थियो तर यो पछिल्लो समय चाहिँ फेरि होइन अब रैखाने बिउहरू अब खानामा पनि हेर्नुहुन्छ भने साँच्चै यसलाई एकदम टेस्टी छ कि हाम्रो रैखाने जातका बालीहरू खानामा पनि मिठो छ अनि रैखाने जातका बिउहरू के छ बालीहरू के छ भन्नुहोला भने अलिकति त्यसले रुखो सुखो जमिनमा पनि रुखो सुखो वातावरण हुन्छ तपाईँको हाइब्रिडहरू हाइब्रिड बिउहरू चाहिँ त्यसलाई त्यही किसिमको मल र पानी दिन सकिएन भने त्यसको उत्पादन हुँदैन अनि त्यसपछि गएर हाम्रो अर्को रैथाने जातको बालीहरूको विशेषता के हो भनेदेखि रुख किराको प्रकोप पनि कम हुन्छ होइन त्यसै कारणले गर्दाखेरि पनि हामीले यसलाई बचाउनु पर्नेछ र एउटै कुरो महत्वपूर्ण कुरो के हो भनेदेखि अलिकति उत्पादनको हिसाबले उत्पादकत्व हिसाबले चाहिँ हाइब्रिड भन्दा रैथाने बालीहरूको उत्पादन अलिकति थोरै कम छ होइन अब हाम्रो अध्ययन अनुसन्धानले के गर्न पर्यो त अब नार्क छ नि नेपाल कृषि अनुसन्धान परिषद छ विश्वविद्यालयहरू छ अथवा सरकारी निकायहरू छ अनि यसमा चाहिँ के हो भनेदेखि अब यसैलाई त्यसलाई बचाउनको लागि अध्ययन गर्न पर्यो अनुसन्धान गर्न पर्यो रैथाने बालीलाई अनि त्यसपछि गएर यो जिन ब्याङ्क पनि छ काठमाडौँमा होइन अनि त्यो जिन ब्याङ्कमा पनि अहिले चाहिँ 12,000 भन्दा बढीको भन्ने छ अझै यो अपडेट हुन बाँकी छ होइन अनि त्यस कारणले गर्दा त्यसको बिउ चाहिँ त्यहाँ बचावट गरेर राखिएको छ तर कम्युनिटी सिड ब्याङ्क यसरी यसमा पनि बिउको संरक्षणका कुराहरू छ यी कारणले गर्दाखेरि हाम्रा रैथाने जातका बालीहरू रैथाने बिउहरू बचाउनु पर्ने चाहिँ अत्यन्त आवश्यकता छ र अब महत्वपूर्ण कुरा चाहिँ अहिले मैले भनिसकेँ यसलाई चाहिँ मार्केटसँग लिङ्क गर्न पर्यो त्यो चाहिँ महत्वपूर्ण कुरा हो
0: अहिले जस्तै सर यो कृषि परम्परागत कृषि ज्ञान नयाँ पुस्तालाई चाहिँ हस्तान्तरण गर्नको लागि केही प्रयासहरू
1: भएको छ अब बिस्तारै कस्तो हुन होला भने परम्परागत कृषिका राम्रा अभ्यासहरू जस्तै अहिले पछिल्लो समय अब यो नेपाल सरकारले पनि तपाईँको यो पर्यावरणीय कृषि भनेर यसरी ल्याइराखेको छ होइन अनि यसको चाहिँ अध्ययन भयो भएको छ थोरै अनुसन्धान भएको छ थप अध्ययन अनुसन्धान त बाँकी छ अब यसको अवधारणा पत्र तयार भएर होइन अब यसलाई चाहिँ अब सरकारी स्तरबाट यसलाई एप्रुभ गरेर लागू गर्ने कन्डिसन अवस्थामा छौँ अब पर्यावरणीय कृषि भन्नाले चाहिँ राम्रा पुस्तक हाम्रो परम्परागत खेतीका कृषिका राम्रा अभ्यासहरूलाई नछोडिकन अहिलेका आधुनिकलाई कसरी इन्टिग्रेसन गर्ने कसरी त्यसलाई संयोजन गरेर अगाडि बढ्ने भन्ने कुराहरू पर्यावरणीय कृषि भन्ने इकोलोजी एग्रिकल्चर भन्नुहुन्छ त्यसपछि गएर म आफैले पनि यहाँले पनि थोरै कुरा उब्जाउनु भएको थियो यो म आफैले पनि वैदिक कृषि पद्धति ऋषि कृषि पद्धति भनेर एउटा अभियानकै रूपमा होइन यसलाई चाहिँ एकदम अगाडि बढाइरहेको छु अनि त्यसपछि गएर यो सरकारी ऊबाट पनि यो पछिल्लो समयमा चाहिँ अब हुन त रासायनिक मलमा अलिकति अहिले अन्तर्राष्ट्रिय बजार मूल्य बढेर पनि होला रासायनिक मलमा फेरि होइन ठुलै मात्रामा बजेट छुट्याइएको छ सरकारी ऊबाट तैपनि अब यो ढैँचाको प्रयोग हेर्नुहोस् कृषिबारीमा ढैँचाको प्रयोग होइन ढैँचाको प्रयोगबाट प्राङ्गारिक पदार्थको मात्रा हुन्छ र अलि सस्तो पनि हुन्छ त्यसपछि गोठे मलको प्रयोग होइन प्रवर्धन भइरहेको प्रवर्धनको लागि कार्यक्रमहरू छन् अनि गडेौला मल प्रवर्धनको लागि गडेौले मल प्रवर्धनको लागि कार्यक्रमहरू छन् त्यसपछि गएर यो पछिल्लो समय चाहिँ होइन यो जंगल अथवा कम्युनिटी फरेस्ट सामुदायिक वनबाट पात पतिङ्गरहरू बटोल्ने त्यसलाई प्राङ्गारिक मल बनाउने र त्यसलाई प्राङ्गारिक मल बनाएर होइन त्यस बारीमा हाल्ने यो पनि अलिकति त्यो हिसाबले पनि अगाडि बढ़िरहेको छ र सरकारले पनि अथवा आफ्नो सेवाहरू मार्फत होइन प्रचार प्रसार उसमा चाहिँ अस्ति भर्खर पनि संघको कृषि होइन मन्त्रालयद्वारा अहिले नाम चाहिँ कृषि वन तथा पर्यावरण मन्त्रालय भएको छ अनि उहाँहरूले चाहिँ यो पछिल्लो समय चाहिँ ढैँचाको प्रयोग अथवा अन्य रासायनिक मलको विकल्पहरूको प्रयोगको बारेमा पनि प्रचार प्रसार गर्नुभएको छ होइन त्यहाँको उसमा पनि देखेको थियो लेटरहेडमा पनि अनि त्यस कारणले गर्दा गण्डक प्रदेश सरकारले पनि अथवा स्थानीय तहबाट अब यो तरिकाले जानुपर्छ हामीले पर्यावरण बचाउनुपर्छ भनेर यो पर्यावरणीय कृषि इकोलोजिकल एग्रिकल्चर होइन अथवा मैले भने जस्तै वैदिक कृषि पद्धति ऋषि कृषि पद्धति अनि अब अहिले बायोडाइनामिक फार्मिङ भनेर पनि यसो आएको छ पर्माकल्चर जे पनि यिनीहरूमा एकदम अनन्यासित सम्बन्ध छ नजिक नजिकका हुन् होइन र हाम्रो पूर्वजहरूले अप्नाउँदै आउनुभएको छ ऋषि कृषि पद्धति हो यो चाहिँ यसका राम्रा अभ्यासहरू छन्
0: हजुर सर यो के जस्तै वैदिक कृषि पद्धति र प्राङ्गारिक कृषि पद्धति चाहिँ एउटै मिल्दो हो
1: कि यिनीहरू चाहिँ हो अब हामीले अझै सुरुमा भन्दाखेरि चाहिँ हाम्रो वैदिक कृषि पद्धति ऋषि कृषि पद्धति भनेरै हामीले यसलाई भन्छौँ अब प्राङ्गारिक कृषि पद्धति चाहिँ यो नजिक नजिकै होइन यसले चाहिँ वैदिक कृषि पद्धति ठ्याक्कै त्यो शब्दवाली नभए पनि होइन प्र प्लस अङ्गारा प्लस इक यो पनि एउटा संस्कृत शब्दै हो।

0: होइन, अनि यो यसमा पनि मिल्दोजुल्दैछ र कतिपय कुराहरूमा पारम्परिक कृषि पद्धतिमा वा रसायनको प्रयोग नगर्ने कुराहरू होइन यस्ता कुराहरू चाहिँमा अलिकति जोड ऊ छ भनेदेखि वैदिक कृषि पद्धतिमा त्यो मात्रै नभएर स्थानीय स्तरमा उत्पादन भएका होइन कृषि बालीहरू अथवा त्यहाँ इनपुटहरू जुन रासायनिक मलदेखि लिएर होइन रासायनिक मलको कुरा होइन कि पारम्परिक मलको कुराहरूदेखि लिएर त्यस्ता कुरालाई स्थानीय रूपले उत्पादन भएका चिजहरूको प्रयोग गरौं भन्ने कुराहरू एउटा छ। अझै ऋषि कृषि वैदिक कृषि पद्धतिको अझै यसको भन्दा नि अझै उचो छ कि यसमा चाहिँ मन्त्र शक्तिका कुरा त्यो अहिले अब अध्ययन अनुसन्धानको विषय हो, मैले अहिले थप कुरा गर्न सक्दिनँ होइन, यो अध्ययन गर्नुपर्नेछ अनुसन्धान गर्नुपर्ने कुरा छ। मन्त्र शक्तिका कुराहरू पनि छन् कि होइन, माटोलाई गर्ने कुन बेला लगाउने अनि त्यसपछि गएर यो सूर्यको होइन सूर्य चन्द्रको नक्षत्रको आधारमा जस्तै हाम्रो पूर्णिमामा होइन खेतीबाली पूर्णिमामा नजोत्ने औँसीमा नजोत्ने भन्ने चलन छ होइन, त्यसपछि गएर अझै के कुरो आइरहेछ पछिल्लो समय भन्दाखेरि हामीले कुन बेला भखारीमा धान फर्काउँदाखेरि रोग किराको प्रकोप कम लाग्छ त पुतला यस्तो होइन घुनहरू कम लाग्छ भन्ने कुरो पनि वैदिक कृषि पद्धतिमा छ। पारम्परिक कुरा पारम्परिक कृषि पद्धति त्यो कुराहरूलाई त्यति छुँदैन होइन भेट्दैन, तर त्यस कारण योभन्दा पनि अझै अध्ययन अनुसन्धान गरियो भनेदेखि वैदिक कृषि पद्धति अझै माथिल्लो लेभलको छ कि ग्रह नक्षत्रको कुराहरू देखेर कुन बारमा होइन बिउ लगाउने कुन बारमा चाहिँ मुठी लिने कुन बारमा धान काट्ने कुन बेला भकारीमा राख्ने यो गर्दाखेरि चाहिँ कस्तो अवस्था हुन्छ भन्ने यो सबै कुराहरू चाहिँ हाम्रो पूर्वजहरूले अहिले पनि हामीले त्यो हाम्रो पुरानो पात्रोहरू हेऱ्यो भनेदेखि त्यसमा अझै पनि होइन बारी लगाउने बेला मुहूर्त अनि त्यसपछि पानी पर्ने मुहूर्त अनि धान काट्ने मुहूर्त मैले यसरी लेखेको छ। यसलाई चाहिँ अहिले मैले थप ठ्याक्कै यही भन्न सक्दिनँ, यसलाई चाहिँ थप अध्ययन अनुसन्धान गर्नु पर्यो, यसबारेमा पनि सरकारले बजेट छुट्याएर कार्यक्रम बनाएर होइन अध्ययन गर्नु पर्यो भन्ने चाहिँ मलाई लाग्छ।
1: हजुर, यो भनौँ न यो त हाम्रा सम्पत्ति हुन् कि होइन, हामीलाई चाहिँ जुन पुराना पद्धतिहरू छ यसलाई बचाइराख्न अथवा नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि आवश्यक हुन्छ। त्यसले चाहिँ मानवीय जीवनदेखि लिएर वातावरणीय जुन प्रकोप अहिले पछिल्लो समयमा वातावरणीय प्रदूषण पनि विषादीयुक्त जीवन हामी शैली अपनाइरहेका छौँ यसलाई न्यूनीकरण गर्न अवश्य सकिन्छ। अब त्यसैमा आउँछ यो विषादी रासायनिक विषादीको प्रयोग अथवा यसलाई चाहिँ न्यूनीकरण गर्न सक्ने केही देख्नु छ अहिले अभ्यास भएका सकिन्छ।
0: अब यो अहिले चाहिँ पछिल्लो समय मिडियाहरूमा नै हेर्नुहोस् आएको छ होइन, यो अध्ययन अनुसन्धानबाट पनि कतिपय कुराहरू आइरहेको छ, यो रासायनिकको प्रयोगले होइन रासायनिक मल अनि त्यसपछि रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर गरेको पर्यावरणमा असर गरेको हेर्नुहोस्। पहिला खोला नालामा अथवा कुल्सीहरूमा जुन माछाहरू देखिन्थे नि माछाहरू देखिन छोडेका छन् अहिले तिनीहरू, किनभने रासायनिकको प्रयोगले गर्दाखेरि उनीहरूको वृद्धि विकासमा उनीहरूको प्रजनन उसमा चाहिँ नाश भयो नोक्सान पर्यो, अनि त्यसपछि गएर यो मानवमा पनि हेर्नुहोस् क्यान्सर लगायतको विभिन्न रोगहरूको चाहिँ विषादीको अत्याधिक प्रयोग विषादीको प्रयोग बारीमा प्रयोग गर्ने विषादी हालेको तरकारी होइन अनि फलफुलहरू यसरी भित्रिने र वास्तवमा अझै विशेष गरी इन्डियाबाट पनि कतिपय अवस्थामा विषादी हालेका फलफुलहरू भित्रेर क्वारेन्टाइनमा त्यो बोर्डन रोक्यो भने पनि अहिले सुन्नुभएको होला कतिपय अवस्थामा भित्रिरहेका पनि छन् होइन। अब यो त्यस कारणले गर्दा यसको न्यूनीकरण गर्न हामीले सकिन्छ र न्यूनीकरणको लागि अहिले भएका प्रयासहरूमा जुन यहाँले चासो व्यक्त गर्नुभयो असाध्यै महत्वपूर्ण विषय हो, यो जन सरकारको विषय पनि हो होइन, यसको लागि चाहिँ हामीले सबभन्दा सचेत के हुनु पर्यो भन्दाखेरि हामीले चाहिँ विषादी कृषकहरूले पनि रासायनिक विषादीको सकेसम्म कम प्रयोग गर्ने गर्नै परे पनि के हुन्छ भन्नुहोला भने सुरक्षित तरिकाले होइन सुरक्षित तरिकाले र प्राविधिकको सल्लाह बमदिन किसानहरूलाई सल्लाह हो यो मेरो प्राविधिकको सल्लाह बमदिनको अलिकति यो वातावरणलाई असर कम गर्ने मानव स्वास्थ्यलाई असर कम गर्ने त्यस्ता किसिमको विषादीहरू पनि छन्। कतिपय अवस्थाहरू रोगहरू किराहरू व्यवस्थापनको लागि निमबाट बनेका हाम्रो जडीबुटीजन्य विषादीहरू पनि अहिले बजारमा उपलब्ध छन् होइन, तिनीहरूको प्रयोग गर्ने र अनि एकीकृत रोग किराको व्यवस्थापन गर्ने गरियो भनेदेखि यो रोग किराको अथवा चाहिँ अहिलेको यस्तो यो न्यूनीकरण गर्न सकिन्छ, विषादीको प्रयोगको न्यूनीकरण गर्न सकिन्छ र सबभन्दा चाहिँ यथासम्भव रासायनिक विषादीको प्रयोग नगर्ने गर्नै पर्ने अवस्था आएमा प्राविधिकको सल्लाह बमोजिम अत्यन्त होइन वातावरणलाई प्रदूषण कम गर्ने खालका होइन जडीबुटी जन्ने विषादीहरू निमबाट बनेका विषादीहरू अथवा चाहिँ यस्ता प्रयोग गर्नको लागि चाहिँ मैले कृषकहरूलाई होइन सल्लाह दिन्छु।
1: हजुर, पक्कै पनि कृषकले कतिपय ठाउँमा त यस्तो पनि सुनियो कि हामीले चाहिँ त्यो आफूले खाने छुट्टै लगाउने होइन अनि बिक्री वितरण गर्नेमा चाहिँ बढी हुँदैन त्यो विषादी हालेको पनि सुनियो तर तपाईँहरूले बुझ्नुपर्ने कुरा त्यो विषादी तपाईँले छर्कदाखेरि पनि तपाईँ कति सुरक्षित भएर विषादी हाल्दै हुनुहुन्छ त्यसले पनि खाएर मात्रै होइन कि त्यो त्यसले पनि असर गर्छ किसानहरूले यो बुझ्नुपर्ने प्रसङ्ग छ सर जस्तै हामीले यो परम्परागत कृषि ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो परम्पराको संरक्षण गर्न अघि सरले थोरै प्रसङ्ग त ल्याउनुभयो स्थानीय सरकारको भूमिका प्रदेश सरकारको भूमिका र जनसमुदायको भूमिका चाहिँ के छ सर
0: यसमा यस्तो छ अब सरकारी भूमिका नि के हुनु पर्यो भनेदेखि अब अलिकति जनचेतनाका कार्यक्रमहरू ट्रेनिङ प्रोग्रामहरू त्यो ल्याउनु पर्यो जस्तै अहिले मैले भने अब प्रत्येक उसले स्थानीय तहले पनि अब तालिमका कार्यक्रमहरू आएर यो एकीकृत तरिकाले शत्रु जीव व्यवस्थापन जुन आइपिएम पद्धति भनेर भन्छौँ इन्टिग्रेट पेस्ट म्यानेजमेन्ट यस्ता प्रोग्रामहरू ल्याउनु पर्यो र जसले चाहिँ अनि अब अलिकति यो बजारीकरणको कुरा पनि हुँदोरहेछ होइन कहिलेकाहीँ अब आइपिएम पद्धति अथवा अर्ग्यानिकबाट उत्पादन गयो अनि त्यसपछि अरू विषादी हालेको पनि गयो अब मार्केटमा जाँदाखेरि उस्तै मूल्य पाइयो भने त ऊ भएन नि त्यस कारणले गर्दा सरकारले चाहिँ अलिकति यो अब पहल पनि थोरै पहल अथवा सहयोग चाहिँ जुन अर्ग्यानिक कृषि पद्धतिबाट उत्पादन भएका चिजहरूलाई प्रमाणीकरण गर्ने अथवा चाहिँ कम्तीमा चाहिँ यो अर्ग्यानिक तरिकाले उत्पादन गरिएको छ है अथवा विषादीको कम प्रयोग गरिएको छ है भनेर चाहिँ सरकारले त्यसलाई ट्याग लगाउने होइन अथवा त्यसलाई चाहिँ निरीक्षण गर्ने व्यवस्था गर्ने र त्यसपछि गएर अनि जनचेतनामा पनि होइन अरू आम उपभोक्तामा पनि ल अलिकति विषादी न्यूनीकरण भएकोमा थोरै महँगो भए पनि यसको यसको यो असर छ है तपाईँलाई असर कम छ यसले चाहिँ मानव स्वास्थ्यलाई हानि गर्दैन राम्रो छ यो स्वास्थ्यको लागि भन्दा त्यो किसिमको उहाँहरूलाई पनि थोरै बरु होइन अर्को नर्मल उसको छ भनेदेखि 10 रुपियाँ किलो छ भनेदेखि त्यसलाई 15 रुपियाँ हाल्न सक्नु मतलब यस्तो किसिमको जनचेतना भयो भने मान्छेमा कोही कोही मान्छेमा त एफोर्डेबल क्यापासिटी अथवा क्रय शक्ति पनि भएका छन् नि त त्यो गर्ने अनि त्यसपछि गएर कृषकहरूलाई चाहिँ मेन चाहिँ उहाँहरूलाई पनि आफूले प्रयोग नगर्ने मात्रै होइन प्रयोग गर्दा विषादीको रासायनिक प्रयोग खाँदाखेरि मात्रै होइन नि त झन् खाँदाखेरि भन्दा नि झन् विषादीको जस्तै रासायनिक प्रत्यक्ष रूपमा बारीमा हाल्छ प्रयोग गर्छ नि उहाँहरूलाई एकदम असर गरिरहेको हुन्छ यो कुरो उहाँहरूलाई पनि अलिअलि जनचेतना जगाउनु पर्ने कुरो छ अब कतिपय यहाँले भन्नुभएको कुरा मैले पनि सुनेको छु हुन त प्रत्यक्ष गएर यो थप अभियान अनुसन्धान त विषय भयो तैपनि यसो सुन्नमा चाहिँ आउँछ आफूले प्रयोग आफूले खानीमा प्रयोग नगर्ने बाहिर बेच्नेमा गर्ने भने पनि कता कता सुन्नमा आएको छ यस्तो चाहिँ हुनु हुँदैन भनेर हामीले चाहिँ होइन यो चाहे प्रदेश सरकार होस् चाहे स्थानीय तह होस् चाहे संघीय सरकार होस् होइन यसबारेमा चाहिँ जनचेतनाका कार्यक्रम अनि प्लस अनि यसलाई प्रवर्धनात्मक कार्यक्रमहरू ल्याउनुपर्छ
1: हजुर जति बेला हाम्रो आमा बुवाहरू होइन हजुरबुवा हजुरआमाहरूले सम्म कृषि गर्दाखेरि पनि त्यहाँ सत्यता थियो होइन सत्यता त्यो विश्वास दुधमा पानी मिसायो भने त पाप लाग्छ भन्ने एउटा परम्पराबाट हुर्केका हुन्
0: हामी होइन
1: अब अहिले हामी त्यति बेला उहाँहरू कति सम्पन्न हुनुहुन्थ्यो विचारको हिसाबले भनौँ यस्तो पैसाको अभाव पनि थिएन घरहरू साना साना थिए तर मनहरू चाहिँ कति विशाल थिए ती साना घरमा पनि हामी सबै अड्थ्यौँ पढाउन आउँदाखेरि होइन फराकिलो मन हुन्थ्यो तर हामी अहिले यति कमाउने भएका छौँ तर घर एकदम बिल्डिङ आलिसान महलमा बस्छौ तर पनि कोही पाहुना आउँदाखेरि हाम्रा मन खुम्सिएका छन् होइन यो हिसाबले हेर्ने हो भने हामी सम्पन्न ती कृषि गर्ने ती व्यक्तित्वहरू सम्पन्न यो विषयमा पनि सोच्न पर्ने बेला आएको छ जसले कृषि गर्छ उसको हातमा अथवा खानाको लागि खाद्यान्नको कहिल्यै पनि अभाव रहँदैन पैसा पनि अहिले त बेच्न पाइन्छ त्यति बेला पैसा देख्नै पाइन्थेन भन्ने थियो बिक्री हुन्थेन सबैको घरमा उत्पादन हुने भएपछि अहिले त हेर्ने हो भने किसानले बिक्री गर्ने बजार पनि छ तर राम्रो उत्पादन गर्ने चाहिँ कोसिस गर्न चाहिँ जरुरी छ हामी कार्यक्रमको अन्त्यमा छौँ सर होइन त्यो वैदिक कृषिको भूमिकालाई चाहिँ हामीले कसरी बुझ्न सक्छौँ
0: अब वैदिक कृषिको भूमिकालाई कस्तो भनेदेखि अहिले मैले भने यसले चाहिँ एक नम्बरमा चाहिँ परम्परागत कृषिका राम्रा अभ्यासहरूलाई अङ्गीकार गर्छ होइन अब यसलाई चाहिँ अहिले पनि अहिलेको आधुनिक कृषि पद्धतिमा पनि यी कुराहरू छोड्न मिल्दैन जुन चाहिँ अहिले मैले भने पर्यावरणीय कृषिका कुराहरू पर्यावरण बचाउने कुराहरू होइन अनि मानव स्वास्थ्य बचाउने कुराहरू यो कुराहरू भयो माटो बचाउने कुराहरू र रैथाने बिउहरू बचाउने कुराहरू रैथाने बिउ उत्पादन र उत्पादकत्व बचाउने कुराहरू र यसको चाहिँ प्रवर्धन गर्ने अध्ययन अनुसन्धानबाट प्रवर्धन गर्ने कुराहरू यो चाहिँ वास्तवमा वैदिक कृषिको यो अध्ययनको यो कार्यक्षेत्र त्यो क्षेत्र पर्छ र अब यसलाई चाहिँ अब मैले भन्दै गरेको होइन अहिले त विभिन्न विश्वविद्यालयहरूमा पनि यो अध्ययन सुरु भएको छ होइन काठमाडौँ विश्वविद्यालयमा पनि यसको पठन पाठन हुन्छ सुरुवाती अवस्थामा म काठमाडौँ छँदाखेरि गेस्ट गेस्ट लेक्चरको रूपमा मैले नै यो कोर्सहरू पढाउँथे. अहिले चाहिँ अब मधेस कृषि विश्वविद्यालयमा पनि यसको कोर्सहरू होइन बिस्तारै राख्ने टपिकहरू राख्न थालिएको छ. त्यसपछि गएर यो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पनि इकोलोजिकल एग्रिकल्चरभित्र मैले कृषि पद्धति ऋषि कृषि पद्धतिका राम्रो अभ्यासहरू भनेर यसको चाहिँ पहल कदमी गर्ने होइन अब म पनि छु र हाम्रो एउटा टिम छ होइन र मैले पनि यसमा मैले नै वास्तवमा यो कुरालाई लिड गरेको छु र यो हाम्रै कार्यक्रमहरूमा पनि यी कुराहरू कुनै न कुनै रूपले शब्द यही नपर्ला वैदिक कृषि पद्धति भनी नपर्ला होइन तर पारम्परिक कृषि पद्धतिको माध्यमबाट अनि त्यसपछि गएर पर्यावरणीय कृषिको माध्यमद्वारा अब चाहिँ सुरुवाती भएको छ. विभिन्न सरकारहरूले मतलब संघीय सरकारले प्रदेश सरकारले र विभिन्न ठाउँमा स्थानीय सरकारले स्थानीय तहमा पनि यो कुरालाई वास्तवमा अहिले भने शब्दावली फरक हुन सक्ला तर यसको मेन प्रिन्सिपल यसको भूमिकाको कुराहरूलाई चाहिँ यो सुरुवाती गर्न थालेको छ बजेट तथा कार्यक्रममा पर्न थालेका छन्.
1: अहिले जिज्ञासालाको प्रसङ्ग जस्तै त्यो किसान परम्परागत कृषि अगाडि रहेको किसानसँग यति धेरै नलेज छ कि होइन हामीले त्यो सुन्ने अरूले त भनौँ न अब हामीलाई अलिकति जागरूक भयौँ र इच्छा लाग्छ सुन्न पनि अब कतिपयलाई होइन आधुनिकै ठिक छ धेरै उत्पादन दिन्छ भन्ने खालको पनि होला. उहाँहरूको त्यो ज्ञानलाई चाहिँ कसरी पुस्तान्तरण गर्दै आमदानीको स्रोतहरू बढाउँदै आधुनिकसँग जोड्न सक्छ.
0: अब आधुनिक छ अहिले मैले भने नि अब जस्तै रैथाने बाली होइन कतिपय ठाउँमा हेर्नुहोस् गण्डकी प्रदेशमै हेर्नुभयो भनेदेखि हेर्नुहोस् यहाँ चाहिँ कस्तो भने छिर्की मिर्गे सिमी तपाईँको उता म्यागजीतिर बागलुङतिर जानुभयो होइन माथि मुस्ताङतिर जानुभयो यति मिठो सिमीहरू सिमी पाइन्छ होइन. अनि त्यसपछि गएर हाम्रो यतैतिर पनि यो होइन लमजुङ तनहुँतिर हेर्नु भने त्यो मास छ नि मेरो घर चितवन होइन हुन त हाम्रो पुर्खौली घर चाहिँ तनु हो तर अहिले मेरो चाहिँ चितवन हो. अनि अब यहाँ यता हुने मास छ नि यस्तो मिठो हुन्छ यो भेगको होइन. त्यसपछि गएर सुन्तलाकै हेर्नुभयो भने एकदम विशिष्टीकृत गुण भएको सुन्तला चाहिँ यहाँ पाइन्छ गण्डकी प्रदेशमा होइन. यस्ता अनि त्यसपछि गएर अरू पनि रहिथाने होइन जस्तै अब गाई बस्तुको कुरा गर्नु छ भने मुस्ताङमा चाहिँ लुलु गाईकै कुराहरू छन् होइन. अनि त्यस्तै पहाडिया गाईको कुराहरू छन्. अब यिनीहरू चाहिँ हाम्रो एकदम सम्पदा हो. बाख्राको कुरा गर्नु छ भने खरी बाख्राको कुराहरू स्थानीय होइन यी सम्पदा हो. र यो सम्पदालाई चाहिँ कस्तो भन्दाखेरि अब यसलाई चाहिँ थोरै अध्ययन अनुसन्धानमा त के हार्नु पर्यो भन्दाखेरि यसैको रैथाने बालीकै के हार्नु पर्यो अहिले भइरहेको भन्दा अलिकति उत्पादन बढाउनु पर्यो. उत्पादन र उत्पादकत्व बढाउनु पर्यो एउटा कुरो चाहिँ यसलाई उत्पादन यसको चाहिँ उत्पादन अलिक कम छ तैपनि राम्रो मूल्य पायो भने त किसानहरूले कन्टिन्यू गर्नुहुन्छ नि यसलाई होइन यसलाई निरन्तरता दिनुहुन्छ नि. तर यसलाई चाहिँ अर्को के गर्नु पर्यो मार्केटसँग चाहिँ जोड दिनु पर्यो हामीले होइन जसले चाहिँ यसको चाहिँ गर्दाखेरि प्रबन्धन गर्न सकियोस्. जस्तै यहाँलाई उदाहरण दिन्छु जुम्लाको मार्सी धान छ नि मार्सी यो चाहिँ एकदम प्रख्यात छ अहिले होइन. यो चाहिँ मार्केटसँग लिङ्क भएको कारणले गर्दाखेरि यो त्यहाँको रैथाने बाली हो जुम्लाको होइन. म कर्णाली प्रदेशमा नै बसेर आएको सुर्खेतमा अनि मार्केटसँग लिङ्क भएको कारणले गर्दाखेरि उहाँले उत्पादन गर्नुहुन्छ. त्यस कारणले अब सरकारी निकायले के गर्नु पर्यो भूमिका के हुन्छ भन्ने यहाँको जिज्ञासामा भूमिका त सरकारी निकायले चाहिँ यस्तो उत्पादनलाई चाहिँ मार्केटसँग अथवा बजारसँग लिङ्क गरिदिन पर्यो जोड दिन पर्यो ताकि किसानहरूले चाहिँ उहाँहरूलाई पनि मुनाफा होस् र मुनाफा भयो भने नै किसानहरूलाई त्यसलाई कन्टिन्यू गर्नुहुन्छ र अनि अध्ययन अनुसन्धान गर्ने निकायले पनि अहिले भइरहेको भन्दा अलिक धेरै फलित बनाउनु पर्छ यो चाहिँ आवश्यक छ.
1: यो क्षेत्रमा चाहिँ जस्तै त्यो मार्केटसँग जोड्ने प्रसङ्ग आइरहँदाखेरि यति बेला हामी स्याउ खान्छौँ एकदम बढी बिस्तारी छ अरे भन्ने सुनिरहेको हुन्छौँ नि त सर होइन. अब भदौदेखि बिस्तारै हाम्रै स्याउहरू खान सुरु गर्छौँ त्यो स्याउलाई हाम्रै मलाङ मुस्ताङ डोल्पाको जुम्लाको स्याउलाई अनि सुन्तला पनि हामी त्यो सिजनमा धेरै खाए फागुनसम्म अथवा माघको अन्तिमसम्म त्यो सुन्तलालाई सुन्तला स्याउलाई हामीले वर्षभरि खाने गरेर त्यस्तो खालको योजना होइन सरकारले यस्तो स्टोरेज गर्ने खालको त्यो प्रणाली हामी सुरु गरेका छैनौँ सर.
0: यस्तो छ अब तपाईँको सम्बन्ध पहिलो त कुरो त के भन्नु भने त्यसको चाहिँ हामीले उत्पादन र उत्पादकत्व बढाउनु पर्यो किनभने हाम्रो उत्पादनले वर्षभोलिलाई अहिले पुग्ने अवस्था अलिकति छैन अवस्था होइन. तैपनि यहाँले भन्नुभएको चाहिँ के हो भन्दाखेरि अब सिजनमा चाहिँ राम्रै उत्पादन हुन्छ अब त्यसलाई चाहिँ हामीले अलिक स्टोर गर्ने जस्तै अब स्याउको चाहिँ राम्रै सुरुवात भएको छ होइन. अब तैपनि अहिले मैले भने वर्षभरिलाई पुग्ने त हाम्रो क्षमता पुग्दैन होइन उसलाई अब त्यसलाई स्टोर गरेर थोरै अब एक दुई महिना होइन पछिसम्म लगाउन सक्ने अवस्था छ होइन. त्यो सुरुवात पनि भएको छ र सुन्तलामा पनि तपाईँको विभिन्न स्टोर गर्ने होइन ऊ पनि छ तर कोल्ड स्टोरमै गर्दाखेरि अहिले चाहिँ अलिकति त्यो अध्ययन अनुसन्धानको विषय रह्यो होइन. सुन्तला कोल्ड स्टोरमा गर्दाखेरि चाहिँ अलिकति ढुसीजन्य रोगहरू लाएर होइन त्यो बोक्रा अलि पातल भएको भन्ने पनि छ र यसमा थप अध्ययन अनुसन्धान आवश्यक छ. तर यहाँले भन्नुभयो जस्तै सबभन्दा चाहिँ पहिला के गर्नु पर्यो भने उत्पादन र उत्पादकत्व बढाउने पहिला मात्रा भोलुमै बढाउनु पर्यो क्या, हामीले हाम्रो मात्रा नै बढाउनु पर्यो क्या। त्यसपछि मात्रा बढाएपछि चाहिँ त्यसपछि गएर फेरि स्टोरमा राखेर त्यसलाई अलि पछिसम्म होइन, जस्तै बाहिरबाट अहिले स्याउ आयात भइरहेको छ, अहिले हामीले मार्केटमा खाने स्याउ भएको त सबै बाहिरबाट आएको होइन, चाइना लगायत विभिन्न देशहरूबाट आएको स्याउ हो, र बिस्तारै अब भदौपछि चाहिँ हाम्रो पनि आउँछ असोज कार्तिकतिर होइन। अनि त्यसलाई यो तरिकाद्वारा चाहिँ गर्न सकिन्छ र केही सकारात्मक पहल पनि भएको छ होइन, तर त्यो चाहिँ अहिले यसो देख्दाखेरि चाहिँ अझै पर्याप्त चाहिँ छैन।
1: सर, कार्यक्रमको अन्त्यमा चाहिँ यो नेपाली कृषि परम्पराको संरक्षण प्रवर्धनका लागि आम नागरिक र किसानलाई चाहिँ हजुरको केही सन्देश छ?
0: यसो छ, अब त्यो परम्परागत कृषिका राम्रा अभ्यासहरूलाई जुन चाहिँ हाम्रो पूर्वजहरूले हामीलाई सिकाएर जानुभयो होइन, त्यो विरासत छ हाम्रो, जुन हाम्रो ऋषि कृषि पद्धतिको कुराहरू, वैदिक कृषि पद्धतिको कुराहरू, पर्यावरणीय कृषि पद्धतिको कुराहरू, यसलाई चाहिँ यहाँहरूले चाहिँ यथासम्भव चाहिँ अँगाल्नु होला, किनभने यहाँहरूकै स्वास्थ्यको लागि, माटोको स्वास्थ्यको लागि भन्छौँ र आवश्यकता छ। अनि त्यसपछि गएर अर्को चाहिँ सरकारी निकायलाई पनि होइन, म आफै पनि सरकारी उसमा सेवामा छु र होइन सहसचिवको पदमा छु, अनि अहिले चाहिँ गण्डकी प्रदेश सरकार अन्तर्गतको कार्यालयमा प्रमुखको रूपमा कार्यरत छु, र सरकारी निकायले पनि यस्तो कुराको प्रवर्धनको लागि आफ्नो वार्षिक होइन कार्यक्रम तथा बजेट चाहिँ छुट्याएर केही न केही यो यसका राम्रा अभ्यासहरूलाई प्रवर्धन गर्नुपर्छ भन्ने चाहिँ मेरो वास्तवमा यसमा रहेको छ, विचार रहेको छ।
1: हजुर सर, यो समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद।
0: ल हस्, यहाँहरूको यो रेडियो सफलता परिवारलाई पनि होइन, मलाई यो कृषिको बारेमा, परम्परागत कृषिका राम्रा अभ्यासको बारेमा होइन, वैदिक कृषिको बारेमा, ऋषि कृषिको बारेमा आफ्नो विचारहरू राख्ने अवसर दिनुभयो, यसको लागि यहाँहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्छु।
1: धेरै धेरै धन्यवाद छ सरलाई। कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र गण्डकी प्रदेश कार्यालय का प्रमुख, वैदिक कृषि, ऋषि कृषि, जुन हाम्रो हजुरबुवाहरूले, हाम्रा पूर्वजहरूले अपनाउनु भएको थियो, केही देख्न र हामीले गर्न केही हामीले पनि पायौं, तर अहिले त्यो बिस्तारै हराउँदै गएको छ। यस क्षेत्रको अध्यक्ष हुनुहुन्छ सर, सहसचिव वासुदेव काफ्रे सरसँग हामीले कुराकानी गर्यौं। कृषि हाम्रो जीवन हो, कृषिमै हामी माटोसँगै मिल्ने हो। यो कृषि पेसालाई पछिल्लो समयमा अझ अहिले त अलि बढी युवाहरू पनि लाग्दै आउनु भएकोले अलि कम भएको छ, नत्र अलि हेप्ने खालको कृषि पेसा भन्ने खालको थियो, त्यो होइन। कृषि पेसा गर्ने व्यक्ति कहिल्यै पनि भोको पनि हुँदैन, कहिल्यै पनि अभाव पनि हुँदैन, यो हामीले बुझ्न जरुरी छ भन्दै यो समयका लागि पुनः एकपटक सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौँ। त्यति जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159 9857325575।
5: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छ्यु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
6: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षय रोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
10: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
9: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दोकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802527014।
3: मठ मन्दिर,
4: गुरुकुल,
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौं।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखरा कास्की। फोन नंबर 0161553071, 9867081234, 9705077123, व्हाट्सएप नंबर 9801177123।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 1162 63 983 98 5 60 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 4 60 59 581
1: 98 1 65 15 475
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 0081

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँसंचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। देशभर मनसुनी वायुको प्रभाव, पहाड़ी भूभागमा वर्षाका स्थानमा हावाहुरीको चेतावनी, राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक बस्दै मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव, रूस युक्रेन युद्ध अन्त्य गर्नेलाई बारे ट्रम्प र पुटिन बीच टेलिफोन वार्ता र दस खेलाड़ीमा रहेर पनि खेल जित्दै इंग्ल्याण्ड क्वार्टर फाइनलमा, मेक्सिको बाहिरियो, ब्राजिल बाहिरिएसँगै नेमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा। अब सुनौ पूरा समाचार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यू मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिम भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। अहिले कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सारणतया बदली रहेको छ। मध्य प्रदेशमा भने आंशिक बदली भएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र च्याङसित मध्यम वर्षा भइरहेको छ। सोमबार देशका हिमाली तथा पहाड़ी भूभागमा सारणतया बादल रहने लुम्डिङ गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि सारणतया बादली रहने महाशाखाले जनाएको छ। कोशी मधेस र बागमती प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहनेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र च्याङसित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षा हुने देखिन्छ। कोशी प्रदेशको तराई तथा मध्य प्रदेशको 1-2 स्थानमा मेघगर्जन र च्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको 21 अधिवेशनको 27 बैठक सोमबार बस्दैछ। संसद सचिवालयले अपरान्ह 12:15 बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विभिन्न 9 मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाब दिने कार्यक्रम छ। आजको व्यवस्थापन कार्य अन्तर्गत विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथि भएको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिनेछन्। यस अन्तर्गत युवा श्रम तथा रोजगार मन्त्रालय र सूचना संचार प्रभाव मन्त्रालयको विनियोजन शीर्षकमा सांसदले उठाएको प्रश्नको जवाब दिनेछ। यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य खाद्य स्वतन्त्रता मन्त्रालय स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नको पनि मन्त्रीले संसदमा जवाब दिने कार्यसूची छ। राष्ट्रिय सभाको आजको बैठकमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट बारे उठेका प्रश्नको पनि जवाब दिने कार्यक्रम तय भएको छ। यसका साथै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान तथा नवप्रदर्शन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट पनि सम्बन्धित मन्त्रीले संसदमा उठेका प्रश्नको प्रष्टीकरण दिने संसद सचिवालयले जनाएको छ। यता संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको 31 बैठक आज बस्दैछ। संसद सचिवालयमा बिहान 11 बजे बस्ने बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा विभिन्न मन्त्रालयका विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्तावहरू पेश गरिएको छ। बैठकमा प्रधानमन्त्री नरेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्री गौतमले शुरूमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नुहुनेछ र त्यसलगत्तै संसदमा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसै गरी अर्थमन्त्री डाक्टर सोनी वाग्लेले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिको पठाइयोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने कार्यसूची छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ। यता आउँदो आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरकारवालाले सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको हिजोको बैठकमा पूर्व गवर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायका छात्र संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिकोले समेट्नुपर्नेमा जोड़ दिएका हुन्। पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले मौद्रिक नीतिले देशको खस्कदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने बताउनुभयो। पूर्व गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति तथा अत्यन्तै अप्रभावित
असीमित्य र धेरै हदसम्म अनुमान योग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने उल्लेख गर्नुभयो। पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले केन्द्रीय ब्याङ्कको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटलाई केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 10 मिनट भेटवार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनु भएको छ। रोटर्सको अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सजीकरण गर्न इच्छुक रहेको बताउनु भएको छ। छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रूसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा राख्नु भएको छ। साथै उहाँले युक्रेन र उसको युरोपेली सहयोगीहरूले द्वन्द्व लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढ़ाउने प्रयास गरिरहेको आरोप पनि लगाउनु भएको छ। युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको खबरमा उल्लेख रहेको छ। गोलको वर्षा पेनाल्टी भीएआर रातोकार र सबै खाले रोमाञ्चकता भएको खेलमा देश खेलाड़ीमा समेटेको इंग्ल्याण्डले सहायोजक मेक्सिकोलाई 3-2 पराजित गर्दै फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डले अब क्वार्टर फाइनलमा नर्वेसँग खेल्नेछ। राउण्ड अफ 32 कुनै गोल नखाई 100% जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ। अर्को आयोजक टोली क्यानाडा पनि अन्तिम स्वरबाट बाहिरिसकेको छ। मेक्सिको अक्जेटका स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्याण्डका लागि जुड बेलिङ्गहामले 2 तथा कप्तान ह्यारी केनले 1 गोल गरेका हुन्। मेक्सिको लागि जुलियन क्विनोनेस र राउन जेमिनेजले 1-1 गोल गरेका हुन्। यता ब्राजिलका स्टार स्ट्राइकर नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सोमबार बिहान विश्वकपको अन्तिम 16 खेलमा नर्वेसँग 2-1 पराजित भएको हुँदै ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। 34 वर्षीय फरवाडरले ब्राजिलको राष्ट्रिय टोलीका लागि 129 खेलमा 80 गोल गर्दै देशको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाड़ीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय करियर चुंग्याएका छन्। खेलपछि भावुक हुँदै नेमारले भने, मैले प्रयास गरे, मैले साँच्चीकै धेरै प्रयास गरे। मेरो यात्रा यहाँ मेट लाइफ स्टेडियमबाटै शुरू भएको थियो र यही आएर समाप्त भयो। अब सबै कुरा सकियो। यससँगै ब्राजिलको राष्ट्रिय टोलीसँग उनको लामो र अविस्मरणीय यात्रा पनि औपचारिक रूपमा अन्त्य भएको छ। नेमारले सन् 2010 ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनले 4 विश्वकप खेले भने 2 ओलम्पिकमा पनि ब्राजिलको प्रतिनिधित्व गरे। सन् 2012 उनले रजत पदक जिते भने सन् 2016 टोलीलाई ऐतिहासिक स्वर्ण पदक जिलाउँदै कप्तानका रूपमा नेतृत्व गरेका थिए। सन् 2026 विश्वकपमा भने नेमारले 2 खेलमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका थिए। सोमो चरणमा स्कटल्याण्ड विरूद्ध दोस्रो हाफमा खेल्दै प्रतियोगिताको शुरूआत गरेका उनले नर्वे विरूद्ध इन्जुरी समय पेनाल्टी मार्फत प्रतियोगितामा आफ्नो एकमात्र गोल गरेका थिए। ब्राजिललाई स्तब्ध पार्दै क्वार्टर फाइनल पुगेको नर्वेले अब जुलाई 11 मियामी स्टेडियममा हुने खेलमा मेक्सिको र इंग्ल्याण्डसँग आफ्नो भेट पक्का गरेको छ। यिनै खबरसँगै हामी बिहान 9 खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। देशभर मनसुनी वायुको प्रभाव, पहाड़ी भूभागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी, राष्ट्रिय सभा बैठक र प्रतिनिधि सभा बैठक आज बस्दै। मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव, रूस युक्रेन युद्ध अन्त्य गर्ने बारे ट्रम्प र पुटिनबीच भेटवार्ता। र 10 खेलाड़ीमा रहेर पनि खेल जिते इंग्ल्याण्ड क्वार्टर फाइनलमा पक्षे मेक्सियोको बाहिरियो, ब्राजिल बाहिरिएसँगै नेमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा। रेडियो सफलताले तयार पारेको बिहान 9 खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसार भर्न सक्नुहुनेछ। हाम्रो संसार भेटिन अहिले 6 खबर सङ्गालो आउँछ। हामी सफलताको पाइलामा अब के गर्नु पाइसक्नु सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो?
6: ए हेर्नुहोस् त,
7: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले?
7: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठुला ठुला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
9: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
10: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
14: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
13: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
15: कन्ट्याक्ट 0615530501589848।
13: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
16: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरूको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजेसम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार साथमा लोक सांगीतिक नमन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोकलहरीको पर्खाईमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आजको दिन पनि म कार्यक्रम लोक चौतारी लिएर उपस्थित भइसकेकी छु तपाईँकै सहयात्री प्रीती गिरी। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्छ। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलता फेसबुक पेजबाट विश्वभरकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 10 बजेसम्म म यहाँहरूसँगै रहनेछु। हरेक दिन 9:15 देखि 10 बजेसम्म कार्यक्रम लोक चौतारी आउने गर्छ। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाम बेसी उकाली ओह्राली भन्ज्याङ चौतारी बनपाखा घाँसो दाउरा मेला पात पानी पन्देरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुञ्जने मिलन बिछोड र सुख दुःखमा साथ दिने लोकभाकालाई प्रस्तुत गर्ने गर्छौं। आज असारको 22 गते विशेष गरी कतिपय खेती किसानी आमा बुवाहरू दिदीबहिनीहरू खेत रोप्न जाने बेला भएको छ। बिहान खाना खाएर छिटो छिटो मेलापात गर्ने बेला भएको छ। कतिपय साथीहरू अफिस जाँदै गर्नुभएको छ होला भने कतिपय साथीहरूले साथमा मोबाइल लिएर कार्यक्रम लोक चौतारी पनि सुन्दै गर्नुभएको छ होला भन्ने अपेक्षा गर्छु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला भन्दै कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशीले प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघार्ने अनुमति चाहन्छु। छोटो समयमै बजार तताउन सफल गीत सुरेश अन्जानको शब्द संगीतमा सुरेश अन्जान अस्मिता विश्वकर्माको आवाजसँगै रहेको गीत। यो गीत चाहिँ अफ्रिकामा सुटिङ भएको गीत हो। विष्णु गिरीले निर्देशन गर्नुभएको गीत लौ नानी यस्तो भए म किन। यति बेला कार्यक्रमको शुरूआतमा स्वीकार्नुहोला।

हजुर लौ नानी यस्तो भए म किन तिमी बिना एकछिन बाँच्नै सकिन। अञ्जिता विश्वकर्मा सूर्य सञ्जानको सुमधुर आवाजलाई प्रस्तुत गरेर कार्यक्रम लोकलहरीको ढोका उगारिसकेकी छु। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै हामी कार्यक्रममा यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीलीहरू प्रस्तुत गर्ने गर्छौं। यस्तै मिठा मिठा रमाइला रमाइला सांगीतिक कोशीलीहरू प्रस्तुत गर्ने क्रममा यति बेला फेरि पनि अर्को मिठो सांगीतिक कोशीली भर्खरै मात्रै बजारमा उपलब्ध गीत तेजस रेग्मी, प्रकाश पराजुली, देवी आचार्य सँगै अन्य साथीहरूको सुमधुर आवाजमा रहेको यो गीत कुशमा पर्वत अत्यन्तै मिठो गीत बजार ततै रहेको छ पछिल्लो समय। यति बेला हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ, तपाईँ सम्पर्कको लागि स्वीकार्नुहोला।

0: कृष्ण पर्वत मेरो दिला बिग्रियो गर्देऊ मर्मता तेजस रेग्मीको शब्द संगीत तेजस रेग्मी प्रकाश प्राजुले देवी आचार्यको सुमधुर आवाजलाई कार्यक्रममा प्रस्तुत गरिसकेकी छु। पक्कै पनि सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइरहनु भएको छ भने अपेक्षा गर्दै यति बेला कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कोशेली प्रस्तुत गर्नेछु। आधा पराना एल्बमबाट विश्व विनोद अर्याल अनि गीता चन्नाराको सुमधुर आवाजमा विनोद अर्याल अहिले प्रवासमा हुनुहुन्छ। प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई उत्तिकै माया गर्नुहुन्छ, आफैमा सर्जक हुनुहुन्छ। आधा पराना विश्व विनोद अर्याल गीता चन्नाराको आवाजलाई कार्यक्रममा प्रस्तुत गर्नेछु। लगतै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। म विश्रामपछि आउने नै छु। तपाईँ सुन्दै गर्नुहोला कार्यक्रम लोक चौतारी।
1: यो त सब भन्ने कुरा मात्रै हो।
2: एक दिन म यस्तो ठुलो प्याङ गर्नेछु नि अनि नाटक अनि बल्ल थाहा पाउनेछौ।
1: तिमीलाई थाहा छ त म तिम्रो मायामा कति पागल छु भनेर। यो हाम्रो मायामा कहिले पनि नाटक नहोस् भन्दै छु। जाउँ हिँड।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
1: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi desh bidesh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Tare hotel haru ma field visit ra field training garaine. CTVT dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. मार्ग चुक्लडुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन बिरानी अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुसरा ताप चिकन बिरयानी हजुरकै सहर पोखरामा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: एरियामै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

हजुर एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म चाहिँ तपाईँको साथमा प्रीति गिरी। यति बेला हामी कार्यक्रममा मिठा मिठा सांगीतिक कुशलहरू प्रस्तुत गरिरहेका छौं। असारको महिना छ, एकदमै व्यस्त समय पनि हो। कार्यक्रममा कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कुशली प्रस्तुत गर्न चाहन्छु। एम सारू मगर निरज आले, त्यसै गरी आशा विश्वको सुमधुर आवाजमा रहेको मिठो सांगीतिक कुशली निरज आले मगरको शब्द संगीतमा हेमचुलीमा घाम लाग्यो घमाइलो। यो मिठो सांगीतिक कुशली यति बेला तपाईँ सम्पूर्णको लागि स्वीकार्नुहोला।

को समय सकिसकेको छ। अन्तिममा जाँदा जाँदै आजको अन्तिम सांगीतिक कोशीले विशेष गरी प्रवासमा रहेर आफैमा सर्जक हुनुहुन्छ हाम्रो विनोद अर्याल सरको रोजाईमा रहेको यो मिठो सांगीतिक कोशीले सुरेश विसी रमेश परियार आफ्नो ममतामयी आमा लक्ष्मी अर्याललाई समर्पित गर्दै खेम सेन्चुरी अनि शान्ति श्री परियारको सुमधुर आवाजमा रहेको मिठो सांगीतिक कोशीले अमेरिका हिँडे म त तल्लो बाटो हुँदै विशेष गरी प्रवासीलाई समेट्दै बनाइएको यो मिठो गीत यहाँहरू सम्पूर्णलाई छोड्दै भोलिको बसाईमा पुनः बिहान 9:15 कार्यक्रम लोक चौतारीमा भेट हुने वाचा गर्दै आजको बसाईमा जति पनि श्रोता मित्रहरूले कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुभयो धन्यवाद व्यक्त गर्दै म तपाईँकै सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। कार्यक्रम सुनेर केही सल्लाह सुझाव पनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको हामी सदैव भोको रहनेछौ। जय गीत जय संगीत तपाईँको बाँकी पल शुभ अनि सुखद रहोस्। सुन्दै गर्नुहोला कार्यक्रम लोक चौतारी।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: Studio Time.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएलएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: अहो कति राम्रो गहना लगाई कि हेरिराखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-51-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
7: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भन्ने भयो
9: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेलो
1: हजुर सुन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
1: बरु तालिम लिन कहाँ पठाउने होला

0: 66 1575।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55057 मनसरा ताज चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बिचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066042 9860410081।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154947 9507325575।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
6: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा।
0: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल। मोबाइल नम्बर 9846020127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मास बारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530501589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: बुढालाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-9004, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89989।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0632, 98560-34432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530500, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन बिरानी। अनलाइन अर्डर का लागि सम्पर्क 9750505508 9750505507। मनसरा ताज चिकन बिरानी, हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: उपहार स्वरूप तस्वीर माया गर्नेहरूलाई भलै छोटो होला यहाँ सबै दृश्य अटाउनलाई जिन्दगी नरहोस् रहिरहनेछ यसमा कैद पलहरू तिमी छौ प्यारो मान्छे छ त्यो भन्दा अरू के नै चाहिन्छ एउटा।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722551, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं ड्रिङ्क र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
10: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न। हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
11: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमाल गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154, 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9856203325, 9806535480। साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9556034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन, के भन्छ यो रेडियोले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9866175
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राज किशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढिन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9864066642, 9864061081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथ ही पत्र पत्रिका हमी समझ।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161 35 6 51। समझन सही नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0161 574 668, मोबाइल नम्बर 98568128104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरुन मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201979।

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण

0: सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।
6: त्यस्तो के कुरा थियो श्रेया जुन भन्नुको लागि मलाई यहाँसम्म बोलायो?
7: भन्नुपर्ने कुरा त धेरै नै छन् सतीश, तर अहिलेको लागि थ्री म्याजिक वर्डले नै काम चलाउनु पर्ला।
6: थ्री म्याजिक वर्ड
7: लेट्स गेट म्यारिड

0: केही सम्बन्धहरू एकिनारा जस्तै हुने रहेछन्, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: 보여서?
1: 잘나?
0: 잘나?
1: 응.
0: 야, 둘로 눈에 싼 소리. 눈가 자라에라, 법이 들어만 있지, 막이 웃대, 이 봉소리.

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 97050505508, 97055505007, मनसरा ताज चिकन बिरयानी, हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: वाह क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
2: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
1: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा तितौरा अचार

0: विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।
1: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460-59581
1: 98165475।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-251, 98-450-50-251।
2: हेलो
3: हजुर,
2: सन्चै कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
2: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97055 55 07 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दोकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाऊ
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061544905 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ता को परिचय दिऊ
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
11: मुहान वरपरका रुख नकाटौ र सफा राखौ फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौ भविष्यका लागि संचय गरौ बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटाउ पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
12: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिक्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67 793 97 6 59 60।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98116 62983 98555 58555 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98 660 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टीवी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टीवी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टीवी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615530508 0615898
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.mp
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966।

0: र मोबाइल नम्बर 9846000851।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: Hello.
1: Sinta,
0: what's your call? Hello, what's your call? Hello, बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाउ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061-57-9915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811773123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हाती मानु गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: हैन ए बुढा बिहान बिहान काई हिन्न लाकाउ
3: मेरी आमै नि घर बनाउन लाख कुरा त चढाइ पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अजल गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 541-985 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिक्स्ड पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960। दोस्ती टू मिक्स्ड।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 1575।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840-20-127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860601081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक, फोन नम्बर 0165707636, 9856320325, 9806535480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टु मिट स।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 98460008। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम छिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश

0: नमस्कार। कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे। राधा माधव समिति नेपालको प्रस्तुति कार्यक्रम आध्यात्मिक सन्देश तपाई रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक हप्ताको 3 दिन आइतबार, सोमबार र मंगलबार सुन्न सक्नुहुनेछ। मानव जीवनको परमचरम लक्ष्य सुख आनन्दको बाटो देखाउनुहुने वर्तमान समयका अनन्त विभूषित श्री 1008 श्री कृपालुजी महाराज समन्वयवादी पञ्चमम जगद्गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्। तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।
2: तं भ्रंशयामि सम्पद्यो यस्य चेच्छामनुग्रहम् भागवत 10:27-16 पढ्नुस्। भगवानले भनेका छन्, जसलाई म वास्तविक सुख आनन्द दिन चाहन्छु उसलाई म संसार दिन्न र मेरो जुन जन छन् महापुरुषले पनि दिँदैनन्। भगवानको घोषणा छ भागवतमा, बार बार भागवत सुन्नुहुन्छ तपाईँहरू, तैपनि फेरि त्यो भगवानको कानून विपरीत कार्य गर्नुहुन्छ त कहिले भगवान प्रसन्न भएर कृपा गर्ने तपाईँहरूमाथि। त्यसैले भगवानले कुन्तीलाई भनिन् भने, माग कुन्ती के चाहन्छौ? उनले भनिन्, विपदः सन्तु नः शाश्वत तत्र तत्र जगद्गुरो भवतो दर्शनम यत्स्याद पुनर्भव दर्शनम। पण्डुस भागवत 1:8-25। हे केशव, मलाई यो संसार नदेऊ, यदि संसार प्राप्त भयो भने त म यसैमा भुलिहाल्छु, तिमीलाई बिर्सिन्छु, तिम्रो सुखबाट वञ्चित हुन्छु। वास्तविक त तिम्रो सुख हेर्नुहोस्, म प्रमाण दिँदैछु। त जो वास्तविक महापुरुष छ उनले संसार दिँदैन, अरे चाहेर पनि दिन सक्दैन। जे छ हाम्रो प्रारब्धमा त्यही प्राप्त हुन्छ, त्योदेखि बाहेक स्वयं भगवानले पनि दिन सक्दैन। महापुरुषको के कुरा, असम्भव। अरे दिन सक्ने भए मैले उदाहरण दिए अभिमन्यु, अभिमन्युको आत्मालाई त्यो शरीर प्राप्त हुन सकेन, स्वयं भगवान श्रीकृष्ण मामा भएर पनि हुन सक्ने भए दिइदिन्थे। त्यस कारण यो भ्रममा नरहनुहोस्, महात्माजीबाट केही प्राप्त गर्ने चक्करमा आफ्नो भएको पनि महात्माजीलाई दिएर नगुमाउनुहोस्। त्यसैले यो गाठ बाँध्नुहोस् कि जसले संसार दिन्छु भन्छ त्यो महापुरुष हुनै सक्दैन, असम्भव। एक दोस्रो कारण आउनुहोस्, के गर्दैन महापुरुषले? दोस्रो महापुरुषले चमत्कार देखाउँदैन। चमत्कार जुन तपाईँहरू तमा चमत्कारको पछि लाग्नुहुन्छ, यो चमत्कारको हो गहिराई पूर्वक बुझ्नुहोस् के हो। हेर्नुहोस्, यो जुन सिद्धि छ जसद्वारा चमत्कार देखाइन्छ यो तीन प्रकारको हुन्छ जसद्वारा देखाइन्छ। एक तामस सिद्धि, एक राजस सिद्धि, एक सात्विक सिद्धि हुन्छ, तीन सिद्धि। यो सब मायाको अन्डरको हुन्छ, यसले वास्तविक हामीले खोजी गरेको सुख जुन हो त्यो दिन सक्दैन। तीन त यसमा के हुन्छ? तामस सिद्धि वाला व्यक्तिले भूत प्रेत इत्यादिलाई सिद्धि गरे हुन्छ, त्यसद्वारा तमाम नाटक देखाउँछ। यो तमाम काजु बदम इत्यादि हात यसो घुमाएर निकालेर जुन तपाईँहरूलाई दिन्छ यो तामस सिद्धि। अदृश्य रूपमा रहेका जुन जीवात्मा अतृप्त जीवात्माहरू छन् जसलाई कुनै पनि शरीर प्राप्त भएको छैन, हावामा बसिरहेछन् दुःख पाएर, तिनीहरूलाई अनेक लोभ देखाएर जुन सिद्धि गर्छन् र तिनीहरूलाई काम लगाउँछन् नौकर समान, तिनले जुन कार्य गर्दछन् अदृश्य रूपमा त्यो हो तामस सिद्धि। त्यो जसले देखाउँछ एवं जो त्यसको पछि लाग्छ त्यो दुइटै सिधै सुपरफास्ट द्वारा नरकमा पुग्छन्, कहीँ रोकिनु पर्दैन तिनीहरूले। दोस्रो योभन्दा श्रेष्ठ सिद्धि छ राज सिद्धि, जसमा अस्थायी रूपमा कसैको रोग वोग लागेको झारफुक गरिदिने, व्यापार स्यापार बिग्रेको केही दिनलाई हो कि जस्तो बनाइदिने, सप्रया हो कि जस्तो, त्यो एक सिद्धि हुन्छ। तर त्यो सधैँ रहँदैन, प्रयोग गरेपछि खत्म हुँदै जान्छ, क्षय हुँदै जान्छ। जसरी एक व्यक्तिलाई भोक लागेको छ, खाना दियो, केही घण्टापछि फेरि भोक लाग्छ, सधैँ अगाइरहन सक्दैन, यो सिद्धि। तेस्रो सिद्धि छ सात्विक सिद्धि, यो कलियुगमा त सम्भवै छैन सात्विक सिद्धि, कसैले सिद्ध गर्नै सक्दैन। अब यसमा पनि के गुण हुन्छ त्यो पनि सुन्नुहोस्। सात्विक सिद्धिमा आठ सिद्धिहरू पर्छन्, के हुन्छ? अडिमा, लघिमा, महिमा, प्रकाम्य, प्रकाश्य, ईशिता, बसिता, प्राप्ति, यी आठ प्रकारका सिद्धि हुन्छन् सात्विक सिद्धि। यी पनि मायाको अन्डरकै हुन्, ध्यान दिनुहोस्। यदि कुनै व्यक्तिले यो देखायो भने तपाईँहरू साक्षात भगवानको अवतार मान्नुहुन्छ, यो भ्रममा पर्नुहुन्छ। र फेरि महापुरुषहरूलाई यो देखाउन जरूरतै पर्दैन, उनीहरू जे चाहन्छन् त्यो स्वतः पूरा हुन्छ, भगवान उनको पछि पछि हिँड्छन्, भगवानले गरिदिन्छन् सब, उसलाई केही सोच्ने जरूरतै पर्दैन। योगक्षेम बहाम्यहम, त्यसको ठेका म लिन्छु। त वास्तविक महापुरुषले यो सब चमत्कारहरू देखाउँदैन। एक महात्मा बुद्धका शिष्य थिए, एक व्यक्तिको अहंकार तोड्नको निमित्त कश्यप नाम थियो ती शिष्यको। एक व्यक्ति सधैँ यो सब तामझाम देखाउँथ्यो, आफ्नो भावको वैभव र खिल्ली उडाउँथ्यो सब भिक्षुहरूको, ए भिखारी हो हेर मैले ऊ त्यहाँ हिरा मोती एउटा भाँडोमा राखेर ऊ त्यो वृक्षमा बाँधिदिया छु, तागत छ भने त्यसमा नचढिकन टिप कति भिख मागेर खान्छ, यो प्रकारले खिल्ले उडाउँथ्यो। महात्मा बुद्धको एक शिष्य कश्यपलाई झोक चल्यो, गए हात यू बढाए च्याप समाते, त्यो भाँडो समातेर लिएर हिँडे, त्यसको अहंकार तोड्नलाई चमत्कार देखाए। त महात्मा बुद्धलाई जब थाहा पाए त कश्यपलाई आश्रमबाट निकालिदिए, तिमीले गलत प्रयोग गर्यो, यद्यपि रहन्छ महापुरुषमा तर देखाउँदैन। जो महापुरुषले चमत्कार देखाउँछ त्यो महापुरुष हुन सक्दैन। यो अर्को कारण, अर्को कार्य जुन महापुरुषले गर्दैन। तेस्रोमा आउनुहोस्, महापुरुष जो छ वास्तवमा उसले श्राप पनि दिँदैन। श्राप तपाईँहरू डराउनुहुन्छ नि, सन्त महात्माले श्राप दिए भने सर्वनाश हुन्छ, डराउनुहुन्छ। अरे श्राप राप दिनै सक्दैन जो महापुरुष छ, किनकि महापुरुष त यो पर्सनालिटी हो, उसको भित्र त्यो भावनै रहँदैन कि अर्काको क्षय होस्, सोच्नै सक्दैन उसले। हाम्रो इतिहासमा यस्ता यस्ता महापुरुष भए जसले अरूको हितको निमित्त आफूलाई समर्पण गरिदिए। दधिची ऋषि इत्यादिको बारेमा सुन्नुभयो होला, लोकहितको लागि आफूलाई आफ्नो प्राण त्यागेर आफ्नो हड्डी प्रदान गरे। विपरीत कसरी सोच्न सक्छन् महापुरुष भएर? हेर्नुहोस्, प्रह्लाद महापुरुष थिए, उनको बारेमा तपाईँलाई ज्ञात छ, हिरण्यकश्यपुले भगवानको भक्ति गरेको कारण हिरण्यकश्यपुका दूतहरूले प्रह्लादलाई मार्न अनेक प्रयत्न गरे, कहिले पहाडबाट खसाले, कहिले हात्तीद्वारा कुल्चिना लगाए, आगोमा हालिदिए प्रह्लादलाई, अनेक गरे, तर प्रह्लाद मरेनन्। तान्त्यमा हिरण्यकश्यपुले जुन दैत्य पुरोहितहरू छन् तिनीहरूको जिम्मा लगाए, यसलाई जसरी पनि मार्नु, यो मेरो शत्रुको आराधना गर्छ, दिएर पठाए। ती राक्षस पुरोहितहरूले मारक मन्त्रको सिद्धि गरे र एक कृत्या नाम की राक्षसनीलाई प्रकट गराए प्रह्लादलाई मार्नको निमित्त। त्यो मारक मन्त्रद्वारा उत्पत्ति भएकी त्यो कृत्याले मार्न प्रयत्न गरी प्रह्लादलाई, तर सकिन, त्यो झन क्रोधित भई मारक मन्त्रको द्वारा सिद्धि यो खतरा हुन्छ कि यदि त्यो प्रकट भएको तत्त्वले जुन टार्गेट हो त्यसको नाश गर्न सकेन भने जसले उत्पत्ति गरा हो त्यसैको नाश गरिदिन्छ। त त्यो कृत्या राक्षसीले ती पुरोहितहरूलाई नै मारिदिए, प्रह्लाद जीवित रहे, त्यसपछि आफू पनि भस्म भए। जब पुरोहितहरू मरे तब प्रह्लादजीले भगवानसँग प्रार्थना गरे, हे भगवान, यदि मेरो कुनै जीवात्मा माथि द्वेषको भावना छैन भने, दुश्मनीको भावना छैन भने, मलाई हात्ती इत्यादिद्वारा कुल्चेर मार्न लगाउने यी तमाम हिरण्यकश्यपु मेरा पिता लगायत सब राक्षसहरूसँग पनि मेरो दुश्मनी भाव छैन भने, मबाट तिमी प्रसन्न छौ भने, हे भगवान, यी मेरा पुरोहितहरू जीवित हुन्, क्षमा गर्दै उनीहरूलाई। जब उनले यो बोले त पुरोहितहरू जीवित भए। हेर्नुहोस्, यो महापुरुषको हृदय हुन्छ, जसले आफ्नो क्षय गर्न खोज्छ तिनीहरू प्रति पनि दयाको भाव राख्छन्, कृपाको भाव राख्छन्। यो देखि बाहेक अरू सोच नै सक्दैनन्।

ति विशाला अरुको हितको निमित्त आफ्नो अनेक विपत्ति पनि सहन गर्छन् महापुरुष। त महापुरुषले कसरी श्राप दिन सक्छ? एक पटक एक स्थानमा एकान्त जहाँ बगैँचाको एक वृक्ष मुनि बसेर सिद्धार्थ गौतम महात्मा गौतम बुद्ध ध्यानमा बसेका थिए। नजिकै एक वृक्षमा फल लागेको थियो लटरममा। त गाउँका केही केटाहरू आए त्यो फल टिप्नको निमित्त पत्थरले हान्न थाले फलमा। पत्थर हान्दै गए त त्यो पत्थर गएर महात्मा बुद्धलाई लाग्यो। महात्मा बुद्धको शिरमा चोट लाग्यो, रगत बग्न थाल्यो। शिष्यहरूले देखे, कारण पत्ता लाउँदै जाँदा ती केटाहरूलाई भेटे, समाते केटाहरूलाई लिएर आए महात्मा बुद्धको अगाडि। महात्मा बुद्ध ध्यानबाट बाहिर निक्लिएका थिए, साधारण अवस्थामा थिए। त ती केटाहरू त्यहाँ उपस्थित भए, महात्मा बुद्ध रुन थाले। त ती जुन केटाहरू थियो तिनीहरूलाई ग्लानी भयो, अरे हामीले यत्रो अपराध गर्यौं, पत्थरले हाने महात्मा जी यो कष्टले रुदैछन्। त सब केटाहरूले हात जोडेर क्षमा मागे, हाम्रो कारण तपाईलाई कष्ट भयो। महात्मा बुद्धले भने, अरे क्षमा माग्नु पर्दैन, म त मेरो कष्टको कारण रोको होइन, म त यस कारण रुदैछु कि तिमीहरूले पत्थर हानेको वृक्षले पत्थर हाने बापत तिमीलाई फल दिन्छ, तर मसँग केही छैन, तिमीहरूले पत्थर हानेर म के दिऊ, मसँग दिने केही छैन, त्यस कारण म रुदैछु। यो सन्तको हृदय। जिजसलाई जसले किला ठोके त्यसको निमित्त पनि जिजस भन्छन्, हे परमेश्वर, यिनीहरूमाथि कोप नगर्नु, यिनीहरूमाथि कृपा गर्नु। यो सन्तको हृदय। त्यसैले यदि कुनै महात्माले बाबाजीले श्राप दिन्छु भने टाढेबाट नमस्कार गरिदिनुहोस्, त्यो महापुरुष हुन सक्दैन। अब अर्को कारण आउनुहोस्, जुन तपाईँहरू सोच्ने गर्नुहुन्छ सन्त महात्मा महापुरुष आशीर्वाद दिन्छन्। आशीर्वाद ध्यान दिनुहोस्, अब सबभन्दा खतरनाक कुरा है। वास्तविक भगवत प्राप्त सन्त महापुरुषले आशीर्वाद पनि दिँदैन। तमाम व्यक्तिहरू मका आउँछन्, स्वामीजी आशीर्वाद दिनुहोस्। आशीर्वाद के हो कि म उहाँहरूको टाउकोमा हात राखिदिउँ, अरे मेरो छालाको टाउको भएको छालाको हात छालाको टाउकोमा राखेर के हुन्छ? अरे आशीर्वाद दिएर हुने भए, इतिहासमा यस्ता यस्ता महापुरुष भए जुन महापुरुषको काम नै अरूको हित गर्नु हो, त ती महापुरुष मध्ये एक कति या भैरवा क्षेत्रमा पनि भयो होला। ती महापुरुष देवकोटा चोकको देवकोटाको स्तम्भमा उक्लिन्थे, माथि बोलिदिन्थे, पूरा भैरवासीको एकसाथ भगवत प्राप्ति होस्, त भइहाल्थ्यो। के छ बोल्नमा के जान्छ? तर बोलेनन् जो वास्तविक महापुरुष हो, किनकि आशीर्वाद दिएर हुँदैन, आशीर्वादबाट काम चल्दैन। इतिहासमा अरे यही उदाहरण काफी छ। यदि आशीर्वाद दिएर हुने भए, महापुरुषका अग्रगण्य अर्जुनले आफ्नो पुत्रलाई आशीर्वाद दिइदिन्थे त बाँच्थ्यो? अभिमन्यु श्रीकृष्णले आशीर्वाद दिए बाँच्थ्यो? वेद व्यासले आशीर्वाद दिइदिन्थे बाँच्थ्यो? बाँचेन, मर्न पर्यो। राजा दशरथ मर्न पर्यो, जबकि रामकै निमित्त हर समय चिन्तन गर्थे,

0: हे राम, तिमलाई नदेखेको धेरै दिन भयो, हे प्राण प्यारो राम, भन्दै मरे भन्दै मरे। तर भगवान राम आउँदैछन्, जा सुने त्यही जंगलमै अनेक श्राद्ध श्राद्ध गर्दैछन्, क्रिया गर्दैछन्, बचाउनेतिर सोच्दै सोचेन। भगवानको पिताले पनि मर्न पर्यो। अब तपाईँहरू सोच्नुहुन्छ कि बाबाजीहरूले आशीर्वाद दिएर तपाईँहरूको काम बन्न सक्छ? असम्भव। त्यसैले वास्तविक महापुरुष जो छ उसले आशीर्वाद दिने नाटकै गर्दैन, लेखेर राख्नुहोस्। यदि कसैले दिन्छु भन्छ भने त्यो सब धोका हो, धोका। अरे युधिष्ठिर महाराजको एक सानो गल्ती, नरोवा कुञ्जरोवा अश्वत्थामा हतो हत, महाभारतको कथा तपाईँलाई थाहा छ। द्रोणाचार्यसँग भगवान श्रीकृष्णले भनेर एक झूठ बोले, त्यो पनि पूरा झूठ होइन, अर्ध झूठ। मानिस हो वा हात्ती हो, मर्या हो अश्वत्थामा भन्ने भन्देको बापत नरक घुम्न पर्यो युधिष्ठिरले। जब युधिष्ठिरले नरक घुमे त त्यहाँका पापीहरूलाई शीतलता आयो। जब जान थाले त पापीहरूले भने कि महाराज यही बस्दिनुहोस्, हामीलाई शीतलता भयो। युधिष्ठिरले भने ठिक छ, लोकहित हुन्छ भने यही बस्दिन्छु नरकै। बिन्ती पत्र हाले। तर यमराजले भने हुनै सक्दैन, नियम विपरीत तिमी नरक बस्न सक्दैनौ, न कसैको कल्याण गर्न सक्छौ तिमीले, तिम्रो आशीर्वाद काम लाग्दैन, फर्केर हेर्नुहोस् यो प्रमाण। त्यसैले महापुरुषले चाहेर पनि हुँदैन, यसको निमित्त उपाय के हो? तपाईँहरू भन्नुहोला, जब आशीर्वाद पनि दिँदैनन् भने फेरि हाम्रो कृपा हामी माथि कसरी हुन्छ, हाम्रो कल्याण कसरी हुन्छ? आउनुहोस् त्यो पोइन्टमा। महापुरुषले तत्त्व ज्ञान दिन्छ, तत्त्व ज्ञान नम्बर एक। नम्बर दुई, साधना गराउँछ, साधना हिँडाउँछ तपाईँहरूलाई पुर्याउनको निमित्त त्यो स्थानसम्म। अन्यथा यो जुन अहिले नाटक हुन्छ पुरा संसारमा दीक्षा दिने, त्योबाट काम चल्दैन, ध्यान दिनुहोस्। दीक्षा, तपाईँहरू कतिले दीक्षा ग्रहण गर्नुभयो होला। दीक्षामा के हुन्छ? रामाय नम, कृष्णाय नम, विष्णवे नम, विष्णुलाई नमस्कार छ, कृष्णलाई नमस्कार छ, यही त मन्त्र हुन्छ। कानमा फुकदिन्छन् गुरुले, तिमी म गुरु तिमी शिष्य, बस काम खतम। अब मरेपछि वैकुण्ठको गेटमा बसेर म पास गरिदिउला, तपाईँले ढुक्क भएर बस्नुहुन्छ। कतिले उपदेश दिन्छन् कि दिनको एक अध्याय गीता पाठ गरेर खाने गर्नु, बस वैकुण्ठमा पास मरेपछि। हेर्नुहोस्, यी सब धोका हुन्, ध्यान दिनुहोस्। एक उदाहरण लिनुहोस्, तपाईँहरू भन्नुहुन्छ हामी गीता पाठ गर्छौ हरेक दिन, त्यसबाट हाम्रो काम बन्छ। अरे यो धोका हो। किन? गीता के हो? गीता त आचरण हो, आचरण, पाठ गर्ने चीज होइन त्यो। गीता त भगवान श्रीकृष्णले अर्जुनलाई बताए के गर्नुपर्छ, त्यो कुराकानी हो, त्यो त गप हो, गप, केवल गप। अब तपाईँहरू के गर्नुहुन्छ त्यही गफ गर्नुहुन्छ बिहान बिहानै लिएर। मानिलिनुहोस्, कोही एक व्यक्ति पहिलो पटक भैरवा भएर आयो, बुटोल जानु छ। एक गोरखपुरको व्यक्ति, उसलाई बुटोलमा कसैलाई भेट्न जानु छ, पहिलो पटक आयो। अब सुनौली बर्डरमा बाइदेऊ तपाईँलाई भेट भयो, उसले सोध्यो कि बुटोल कसरी जाने हो बताइदेऊ, त तपाईँले उसको सजिलोको लागि एक कागजमा लेखेर दिनुभयो, तपाईँ यहाँ हुनुहुन्छ, कहाँ? सुनौली बर्डरमा। यहाँबाट केही किलोमिटर गएपछि तपाईँ भैरवा पुग्नुहुन्छ, भैरवाबाट अझ अगाडि गएपछि ठुटे पिपल पुग्नुहुन्छ, त्यहाँबाट अझ अगाडि गएपछि मणिग्राम पुग्नुहुन्छ, त्यहाँबाट अझ अगाडि गएपछि बुटल पुग्नुहुन्छ। बस त एक चिज लेखेर दियो, अब त्यो व्यक्तिले के गर्यो, त्यो चिज लियो अनि पढ्न थाल्यो। सुनौली, सुनौलीबाट भैरवा, भैरवाबाट ठुटे पिपल, ठुटे पिपलबाट मणिग्राम, मणिग्रामबाट बुटल, पढिरह्यो वर्षौ त्यही बसेर। अब भन्नुहोस् पूरा जीवन पढोस्, त्यो बुटल तर्फ एक कदम बढ्दैन, बढ्छ? बस यही हालत छ। सब व्यक्ति गीता भागवत पढेर बस्दछन्, तर वस्तुत कोही एक कदम अगाडि बढेको छैन। लेखेर राख्नुहोस् यो सब धोका हो। अरे एक कमन सेन्स लगाउनुहोस्। पढ्या लेख्या व्यक्तिहरू हुनुहुन्छ, त्यहाँ भगवानले के भने, सर्वधर्मान् परित्यज्य माम एकम शरणम व्रज। हे अर्जुन सब चीज त्यागी दे, शुभ अशुभ सब त्यागी दे, धर्म पाप सब त्यागी दे, मेरो शरणमा आइजो। ऊ त भगवान भएर पो शरणमा आइजो भन्दैछ। तपाईँ को कसलाई शरणमा बोलाउँदै हुनुहुन्छ? तपाईँ भगवान हो, आफू खुद त शरणमा हुनुहुन्न, अरूलाई शरणमा बोलाउँदै हुनुहुन्छ गीता पढ्यो। त्यसैले यो सब नाटकबाजी छोड्नुहोस्, यो सब धोका हो। र बाँकी यो जुन मन्त्र दीक्षा दिने नाटक छ, यो पनि धोका हो। किनकि हेर्नुहोस् दीक्षा दिनुको मतलब के हो त्यो बुझ्नुहोस्। कि तपाईँले घर बनाउनु भयो, सब फिटिङ गर्नुभयो, पंखा चाहिने ठाउँमा पंखा, बल्ब चाहिने ठाउँमा बल्ब, ट्युबलाइट, हिटर, राइस कुकर सब जोडिसकेपछि अब पावर हाउसले दिएको बत्तीको लाइन जोड्नु सब बल्न थाल्छ। कुनै फिटिङ वुटिङ त गरेको छैन तपाईँहरूले, जमिन पनि किनेको छैन, तर जानुभयो विद्युत प्राधिकरणसँग लाइन माग्ने भने कहाँ जोडिदिन्छ त्यसले बताउनुहोस्। पहिला त आफ्नो तयारी गर्नु पर्यो, अन्तःकरण शुद्ध हुनु पर्यो, तत्त्व ज्ञान बुझ्नु पर्यो, त्योद्वारा साधना गर्नु पर्यो, भाँडो तयार हुनु पर्यो, अनि त दीक्षा दिन्छ गुरुले। अहिले कहाँ छ तपाईँसँग भाँडो? त हेर्नुहोस् दीक्षाको मतलब हो भगवत प्राप्ति गरिदिनु। जसरी बिजुलीको लाइन कनेक्सन जोडेपछि सब चिज पंखा घुम्न थाल्छ, बत्ती बल्न थाल्छ, राइस कुकरले काम गर्न थाल्छ, तमाम काम गर्छ एकसाथ, त्यो हो दीक्षाको मतलब, कनेक्सन जोडिदिनु। भगवान पावर हाउस, सद्गुरु मेकानिक्स, तपाईँको घर तपाईँको अन्तःकरण, फिटिङ्स। यदि तपाईँहरूले दीक्षा प्राप्त गर्नु भएको छ भने कतिचोटि भगवानसित हाई हल्लो भयो, कतिचोटि बस उठभयो, एउटै पार्टीमा सँगै डिनर खानुभयो, लन्च खानुभयो, बताउनुहोस् मलाई। यदि भएको छैन भने सब धोका हो। र वास्तविक महापुरुषले शिष्य बनाउँदैन, पहिला तयार गर्छ। आज शिष्य बनाउ, भोलि गलत काम गर्यो भने त्यो गुरुको के हालत हुन्छ? यो त केवल आजकल यस्तो फेसन छ, माइकमै मन्त्र दिइदिन्छन्। कारण यो कतै नभागोस्, मेरो पार्टीमा होस्, मेरो पार्टी ठुलो होस्। मैले सुनेको थिएँ गयामा यस्तो चलन छ रे, त्यो श्राद्ध हुने बेलामा जब जान्छन् व्यक्तिहरू त त्यहाँ नाउहरू जुन बसेका हुन्छन् नाईहरू, यो कपाल खौरिने, श्राद्ध गर्न गएको व्यक्ति त चिनिहाल्छन् कपाल खौरिने हो भनेर। गएपछि उसले तुरन्त समातेर यति कपाल खौरिदिन्छ अरे, साइडमा बस्नु एकछिन पछि काटिदिउँला, फेरि अर्कोलाई समातेर यति काट्छ अरे, ताकि गाग नभागोस्। अनि 20-25 बनाइसकेपछि फुर्सदले खौरिरहला। बस यही हालत छ संसारमा। त यो प्रकारले काम बन्दैन। अब के गर्दैनन् महापुरुषले यी चीज मैले बताए। अब महापुरुषलाई चिन्ने हामीले स्वयं अनुभव गरेर कसरी हो, अब यो विषय बाँकी रह्यो। त यो विषय म बताउने छु, तर अहिले त समय छैन, भोलि बिहानको कार्यक्रममा बताउने छु। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ्ग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98-5-60-35-806 र 98-4-60-24-162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: मठ मन्दिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ बर्बाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 23 गते मंगलबार, ईस्वी सम्वत जुलाई 7 तारीक सन 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ कृष्ण पक्ष चलिरहेको छ। सौर्यमान अनुसार आज आषाढ कृष्ण पक्षको सप्तमी तिथि बिहानमा 8:47 त्यसपछि अष्टमी तिथि लाग्नेछ। नक्षत्रमा उत्तर भाद्रपदा दिनमा 12:50 त्यसपछि रेवती नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा शोभन 16:39 त्यसपछि अतिगण्ड योग लाग्नेछ। करणमा बालव अहोरात्र रहनेछ। आनन्दादी योगमा आज सिद्धि योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। आजको दिनमान 34:25 अर्थात 13:52 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:15 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:01 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 11:31 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 11:40 रहेको छ।